0: कोइरालाले समेत यही खुला मंचबाट भाषण गरेको स्मरण थापाले गर्नुभयो। खुला मंचले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर जुराएको बताउनुभयो। नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने उल्लेख गर्दै थापाले लोकतन्त्र बाहिर मात्रै कमजोर नहुने भन्दै राजनैतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राख्नुभयो।
1: कहिले यहाँ राजनीतिक दलले मानिसहरू बोलाएर ल्याएको छ, कहिले नागरिकहरूले राजनीतिक दललाई आउन बाध्य बनाएको छ। यो खुला मञ्चमा हामीले कहिले कुनै दल ठूलो भएर ठूलो कुरा गरेको सुनेका पनि छौं, कहिले त्यही दल फेरि सानो भएर सानो कुरा गरेको कद देखेका पनि छौं। यो खुला मञ्चले हामीलाई धेरै कुरा बताएको छ। यही खुला मञ्च हो, सम्भवतः यही ठाउँ होला, ऊ त्यो ठाउँमा होला, 2036 सालमा बीपी कोइरालाले उभिएर बोल्नु भयो र भन्नुभयो, जनताको अधिकार बिनाको राष्ट्रियताको विषय केवल खोक्रो नारा मात्रै हुन्छ।
0: कंग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेले बालन शाह नेतृत्वको सरकार नढल्ने दावी गर्नुभयो।
2: भाषण, नारा, कागज, घोषणा पत्रमा कति आए त्यसको गन्ती छैन। म त गर्वका साथ मधेसको छोरोलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर अगाडि आएको हुनाले अधिकार के हो, पहिचान के हो, कागज के हो र व्यवहार के हो भन्ने कुराको आज वकालत गर्न सक्छु कि भन्ने दावी गर्दै यहाँ प्रस्तुत भएको छु। र कहिलेकाहीँ सुनिन्छ सरकार कमजोर भयो, उस्तै परे सरकार ढल्छ, यो अहिले ढल्छ, भोलि ढल्छ, दशैंमा ढल्छ, तिहारमा झर्छ, छठमा ढर्छ, नेपाल धर्ममतमा ढर्छ। ढल्न त ढल्छ, तर यो पटक पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी शासनतर्फ उन्मुख भएको आरोप लगाउनुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकार संवादबाट भागेको टिप्पणी उहाँको थियो।
3: विश्वास गर्दछु जसरी हिजो हामी नेपालका वामपन्थीहरू लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौं, पञ्चायतलाई परास्त गरेका छौं, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौं, त्यसै गरी हामीले लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कंग्रेस सभापति गगन थापा र रासोपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव दिँदै आउँदै दिनमा हामी सबैले समृद्ध नेपाल निर्माण गर्नुपर्ने शुभकामना दिनुभयो।
4: मैले उहाँको सक्रियता, उहाँको गतिशीलता, उहाँको क्षमता देखेर क्याबिनेटमा मैले उहाँलाई भन्ने गर्थे, तपाईँ राम्रो योजना ल्याउनुहोस्, स्वतन्त्रतापूर्वक तपाईँले ल्याएको योजनालाई मेरो 100% समर्थन हुन्छ भन्ने गरेको थिएँ। मलाई लाग्छ गगनजीले या यहाँ हुने मेरो क्याबिनेटका कुनै पनि मन्त्रीले मैले गलत गरेको कसैले भन्न सक्नुहुन्न। र गगनजीलाई मैले त्यति बेलै भन्थे, तपाईँले अन्तत एक दिन यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भन्थे, आज आएको देख्छु।
0: सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी रासोपाका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, जनता समाजवादी पार्टी जसपा नेपालका नेता शरद सिंह भण्डारी, श्रम संस्कृति पार्टीका महासचिव आरएन राई, राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले 15 महाधिवेशन पार्टीको नयाँ यात्राको शुरूआत भएको उल्लेख गर्नुभयो। पार्टीको 15 महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले महाधिवेशनपछि कंग्रेस अझ बलियो हुने दावी गर्नुभएको छ। आइतबारदेखि शुरू भएको नेपाली कंग्रेसको महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार आयोजना हुँदैछन्। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम असोज 21 र 22 गतेका लागि तोकिएको हो। पार्टी केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा करिब 7,700 प्रतिनिधि सहभागी छन्। कंग्रेसको इतिहासमा पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका हुन्। कंग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वाचनबाट स्वदेश आवागमनपछि पहिलो सार्वजनिक सम्बोधन गर्नुभएको स्थल खुला मंचमा पार्टीको 15 महाधिवेशन आयोजना गरिएको हो। निर्वाचन समितिका अनुसार असोज 19 गते सोमबार अपरान्ह 2 बजेदेखि साँझ 6 बजेसम्म अर्थात आज काठमाण्डुस्थित राष्ट्रिय सभा गृहमा उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता हुनेछ। नयाँ व्यवस्था अनुसार कंग्रेसको केन्द्रीय कार्यसमिति 232 सदस्यीय बन्नेछ। 171 जना निर्वाचित र 61 जना सभापतिबाट मनोनित हुने व्यवस्था छ। यसपटक कंग्रेसमा सहमहामन्त्रीको संख्या आउनेबाट बढ़ाएर 11 पुर्याइएको छ। यसैबीच नेपाली कंग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्नका लागि राजनैतिक प्रतिवेदन तयार पार्नु भएको छ। आउँदो 4 वर्षका लागि कंग्रेसको वैचारिक संगठनात्मक र आर्थिक कार्यदिशा प्रस्तुत गरिएको यो प्रतिवेदनमा विगतका कमजोरीको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। प्रतिवेदनमा पछिल्ला 2 दशकमा पार्टी उद्देश्य भन्दा पद र सत्तामा केन्द्रित भएको, भागभण्डा र गुटबन्दीलाई नैतिक धरातल कमजोर बनाएको तथा युवा पुस्ता पीढ़ीलाई दूरी बढ़ाएको यथार्थ स्वीकार गरिएको छ। नागरिकसँग औपचारिक रूपमा क्षमा याचना गर्दै पार्टीलाई पूर्ण रूपमा पुनर्संरचना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। यस्तै गरी मुख्य प्रस्तावहरूमा आउँदो चुनावदेखि कुनै पनि दलसँग गठबन्धन नगर्ने, यस्तै गरी आफ्नै एजेण्डा र उम्मेद्वार सहित मतदाता समक्ष जाने नीति पनि लिइएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आउँदो पालिका चुनावको तयारी थालेको छ। पार्टीको केन्द्रीय समिति बैठकबाट पालिका चुनावलाई केन्द्रित गरी उम्मेद्वार छनौट समिति गठन भएको हो। बैठकले पार्टीका महामन्त्री विपिन आचार्यको समन्वयकत्वमा समिति गठन गरेको हो। रासोपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेद्वार छनौट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टाची लाजोम र जनक सिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो। समितिमा पार्टीका साथै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्। नेपाली विज्ञहरूले गएको भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याएको, हिम पहिरो झरेको यथार्थ समय, ठाउँ र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र भूकम्पविद शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरिएको अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 हिम पहिरो झरेको थियो। यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापन यन्त्र सिस्मोमिटरबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तत्वहरू र तरंगहरू विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। अध्ययन अनुसार पहिरो जानुभन्दा 17 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो। भौगोलिक उचाइको विविधताका कारण पहिरोपछि आएको बाढ़ीको बहाव अति तीव्र रहेको अध्ययनबाट खुलेको छ। प्रतिवेदन अनुसार पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बगेको थियो। नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्याधिक उच्च ऊर्जा तथा कम्पन रहेको र त्यसपछि बाढ़ीको बहावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड गरिएको देखाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क खण्डको जंगलमा थप 2 ओभरहेड क्यानोपी ब्रिज, बाँदर वारपार गर्ने आकाशे झोलुङ्गे पुल निर्माण गरिने भएको छ। एसियाली राजमार्गको मापदण्ड अनुसार 4 लेनमा विस्तार भएको यो सड़क खण्डको काबासोती र लोकाहा बीचको जंगल तथा चोरमारा र अरूण खोला बीचको जंगलमा 2 ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ। नारायणघाट बुटोल सड़क विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ़दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागेको हो। पूर्व पश्चिम राजमार्गको नौलप्रासी बर्दघाट सुस्तापूर्व खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैंडाकोट 10 स्थित पितौजी जंगलसम्म निर्माण भएको क्यानोपी ब्रिजबाट फाटाफुट बाँदरहरू वारपार गरेको देखिने गरेको उहाँले बताउनुभयो। सूचना अधिकारी खनालले ओभरहेड क्यानोपी ब्रिज निर्माण गरेर वन्यजन्तुको प्राकृतिक आउजाउलाई सहज बनाउनुका साथै जैविक विविधता संरक्षण, वन्यजन्तु सवारी दुर्घटना न्यूनीकरण र सड़क पूर्वाधारलाई वातावरण मैत्री बनाउने प्रयास गरिएको बताउनुभयो। रूपन्देहीको तिलोत्तमा वडा नम्बर 17 10 वर्षीय बालिकालाई अपहरण गर्ने व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। तिलोत्तमा 10 शान्तिनगरका 27 वर्षीय विशाल भन्ने युवराज थारूलाई प्रहरीले मध्यराति नियन्त्रणमा लिएको थियो। थारूले गत बुधबार राति स्थानीय 10 वर्षीय बालिकालाई सुतिरहेको अवस्थामा मध्यरातमा अपहरण गरेका थिए। अपहरण गरिएको बालिकालाई प्रहरीले शुक्रबार राति कान्छी बजारको जंगलबाट 38 घण्टापछि सकुशल उद्धार गरेको थियो। बालिकालाई शुक्रबार सकुशल उद्धार गरिएको भए पनि अपहरणमा संलग्न थारू भने फरार थिए। जंगलमै लुकेर बसिरहेको आशंकामा खोजी गरिरहेको प्रहरीले गैराति अर्थात शुक्रबार राति 1 बजेतिर थारूलाई वडा नम्बर 17 दर्खसभाको धानबारीबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली प्रहार गर्न बाध्य भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थारूको खुट्टामा गोली लागेको छ भने लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बालिका अपहरणमा परेपछि खोजी गर्दै जाँदा भेटिएको मोबाइलको आधारमा प्रहरीले अपहरणमा संलग्न थारूको पहिचान गरेको थियो। रूपन्देहीको देवदहमा पिस्तोल देखाउने क्रममा गोली चल्दा एक युवक घाइते भएका छन्। देवदह वडा नम्बर 5 दीपक खरेलको घरमा गोली चल्दा बुटोलका 22 वर्षीय रायन खत्री छेत्री घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार खरेलले घरमा आएका खत्रीलाई पिस्तोल देखाउने क्रममा गोली चलेको थियो। खरेलले समातेको पिस्तोलबाट गोली लागेर घाइते भएका हुन्। घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी कृष्ण बहादुर चन्दका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ, गालामा चोट लागेको छ। घटनापछि प्रहरीले खरेलसहित स्थानीय कमल शर्मा र अमृत खरेललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। रूपन्देहीको तिलोत्तमा वडा नम्बर 12 स्थित रोहिणी नदीमा डुबेर 13 वर्षीय बालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा तिलोत्तमा 12 भाटा निवासी जनता माध्यमिक विद्यालय मोहना जोतमा कक्षा 7 अध्ययनरत सृष्टि बिक रहेकी छन्। शनिबार साथीहरूसँग रोहिणी नदीमा पौडी खेल्न गएकी सृष्टि अचानक डुबेर बेपत्ता भएकी थिइन्। घटनापछि स्थानीय बासिन्दा र साथीहरूले तत्काल खोजी गरी उनलाई नदीबाट बाहिर निकालेको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान शुरू गरेको छ। विद्यालयले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धांजलि अर्पण गरेको छ। लेखक तथा साहित्यकार अग्निधर चन्द बोहरा तिक्त उपेक्षितद्वारा लिखित आत्मजीवनी परक निबन्ध कीर्ति जीवन भार की उपहारको बुटोलमा आइतबार विमोचन गरिएको छ। प्रगतिशील लेखक संघ नेपाल रूपन्देहीको आयोजना तथा साहित्य परिषद प्युठान र प्रगतिशील लेखक संघ प्युठानको सह आयोजनामा पुस्तक विमोचनसँगै परिचर्चा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा साहित्यकार बुद्धिजीवी तथा समीक्षकहरूले कीर्तिमाथि परिचर्चा गर्दै पुस्तकले मानव जीवनका उकाली ओलाली संघर्ष र जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताएका छन्। लेखकले आफ्ना अनुभव र अनुभूतिलाई साटासाट गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार प्राध्यापक डाक्टर गीतु गिरी, रामबहादुर बुढा, डीआर बन्जाडे, ऋषिराम भूषाल, ऋषि आजाद लगायतले पुस्तकका बहुआयामिक पक्षका बारेमा प्रकाश पार्नु भएको थियो। प्रगतिशील पत्रकार संघ रूपन्देहीका अध्यक्ष कृष्ण गाउँलेको अध्यक्षता, माधव प्रसाद पौडेलको संचालन, ज्ञानो केसीको स्वागतमा भएको कार्यक्रममा विभिन्न साहित्यिक संघ संस्थाका प्रतिनिधि, लेखक, बुद्धिजीवी र साहित्य प्रेमीको सहभागिता रहेको थियो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराशा बनेको बताउनु भएको छ। रूपन्देही व्यापार संघको 25 वार्षिक साधारण सभालाई बुटोलमा सम्बोधन गर्ने क्रममा उहाँले आर्थिक गतिविधि विस्तार हुन नसक्दा उद्योगी व्यवसायको मनोबल कमजोर बन्दै गएको र निजी क्षेत्रले अनेकौं चुनौतीहरूको सामना गर्नु परेको बताउनुभयो। संघका अध्यक्ष प्रकाश ढकालले कोरोना महामारी र जेएनजी आन्दोलनपछि उद्योगी व्यवसायले थप चुनौतीको सामना गर्नु परेको बताउनुभयो। बुटोल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल, संघका पूर्व अध्यक्ष टंक प्रसाद पोखरेल, मोतीलाल पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र प्रसाद नेउपाने, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, संघका महासचिव प्रकाश राज पौडेल लगायतको साधारण सभामा उपस्थिति रहेको थियो। लिस्नु युवा क्लब तिलोत्तमा 15 कोटियोबा रूपन्देहीको आयोजनामा सम्पन्न 24 लिस्नु राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि मोन्स्टर गाई सुनोल नवलप्राचीले जितेको छ। आइतबार सम्पन्न फाइनलमा मोन्स्टरले आयोजक लिस्नु युवा क्लब कोटियोबालाई 6-2 गोल अन्तरले पराजित गर्यो। मोस्टरको जितमा विक्की चामलिङ राई र बिन्टेले दुई दुई गोल गर्दा कप्तान सवि गुरूङ र स्यामुएल सुनारले समान एक एक गोल गरे। उता पराजित लिस्नुका लागि भने गणेश हमाल र सुशील राईले गोल गरेका थिए। प्रतियोगिताको 12 टीमलाई पराजित गरी विजेता बनेको मोस्टरले उपाधिबाट नगद रू 3,51,111 रूपियाँ प्राप्त गरेको छ भने उपविजेता लिस्नुले 2,01,111 सहित ट्रफी र प्रमाणपत्र प्रदान गरेको छ। मोस्टर गाइड्सका सदीप केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी घोषित भए। यस्तै गरी त्यसबापत उनले 25,000 पुरस्कार प्राप्त गरे। यस्तै विधागतर्फ उत्कृष्ट गोलरक्षक मोस्टरकै प्रतीक सुनार भए। यस्तै गरी उत्कृष्ट मिडफिल्डरको पुरस्कार लिस्नुका सुशील राईले प्राप्त गर्दा सर्वाधिक गोलकर्ताको पुरस्कार मोस्टरका विक्की चामलिङ राईले प्राप्त गरे। यस्तै उदयमान खेलाड़ी लिस्नुका विश्व थापा भए। उत्कृष्ट बनेका सबैले जनै 11,000 रूपियाँ पुरस्कार पाएका छन्। विजेता तथा उपविजेता खेलाड़ीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वड़ा नम्बर 15 वड़ाध्यक्ष खेमराज गुरूङ लगायतको सहभागितामा पुरस्कार वितरण गरिएको थियो। र रूपन्देहीको तिलोत्तमामा जारी प्रतिष्ठित 38 झरना रनिङ सिल्ड फुटबल प्रतियोगितामा झरना स्पोर्ट्स क्लब सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको रोमाञ्चक क्वार्टर फाइनल खेलमा मुर्गिया फुटबल क्लबलाई 2-1 गोल अन्तरले पराजित गर्दै झरना स्पोर्ट्स क्लबले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। घरेलु मैदानमा झरना स्पोर्ट्स क्लबलाई जिताउन आशिष गेवाली र आसमान थापा छेत्रीले 1-1 गोल गरेका थिए। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको हामी अन्तिम आइपुग्यौं। मुख्य खबर शीर्षक पुनः एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबारबाट काठमाण्डुमा शुरू। दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने सभापति गगन थापाको भनाई। गगन थापाको राजनैतिक प्रतिवेदन आज प्रस्तुत हुँदै गठबन्धन नगर्ने प्रधानमन्त्रीको कार्यकाल 2 पटक मात्रै बनाउने प्रस्ताव। कंग्रेसको महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार आयोजना हुँदै। राष्ट्रपतिले थाल्यो पालिका चुनावको तयारी, उम्मेद्वार छनौट समिति गठन। भोटेघुसी बाढ़ीको बारेमा नेपाली वैज्ञानिकले पत्ता लगाए, हिमपहिरोको यथार्थ ठाउँ समय र गति। बुटोल नारायणघाट सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै। र लिस्नु युवा क्लबको फाइनलमा मोस्टर गाइजले उपाधि जित्यो। झरना स्पोर्ट्स क्लब झरना फुटबलको सेमी फाइनलमा। रेडियो लुम्बिनीबाट अब काठमाडौँको सीआईएन साझा खबर सुन्न सकिन्छ। हाल खबरबाट बिदा भयौं। नमस्कार। नेटवर्क सीआईएन।
5: साझा खबरको सुरुमा नेपाली कांग्रेसको 15 महाधिवेशन लोकतन्त्र सुदृढ बनाउने प्रतिबद्ध दलहरूबीचको एक अर्कालाई आरोप प्रत्यारोप।
6: कांग्रेस सभापति गगन थापाले परम्परागत शैली भन्दा बाहिर निस्केर निर्वाचन संगठन, सुशासन र आर्थिक समुन्नतिलाई केन्द्रमा राख्दै 15 महाधिवेशनमा पेश गर्न भावी राजनैतिक मार्गचित्र सहितको राजनैतिक प्रतिवेदन तयार गरेको बताउनु भएको छ। राष्ट्रिय पुनर्जागरण र समुन्नतिलाई मूल आधार बनाउँदै तयार प्रतिवेदनमा उहाँले विगतमा कमजोरी स्वीकार गर्ने, नागरिकसँगको दूरी घटाउने र परिमाणका आधारमा नेतृत्वको मूल्यांकन गर्ने प्रणाली प्रस्ताव गर्नुभएको हो। निर्वाचनमा गठबन्धन नगर्ने उम्मेद्वार छनौटमा योग्यता र योगदानलाई प्राथमिकता दिने समेत कार्यविधि भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले राजनैतिक प्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनु भएको छ।
7: रोचक के भयो, नेपालमा एन्टी पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, च्या खाऊ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
6: यसैबीच उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अट्कलले कमजोर सरकार नबन्ने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अट्कलबाजी निराधार भएको समेत दावी गर्नुभयो।
2: बिना कुनै संकट बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
6: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीतिक परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई संस्थागत गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन समेत आग्रह गर्नुभएको थियो।
4: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो शान्ति सम्झौताको परिणामका रूपमा शान्ति सम्झौताको अंगको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चीज टुङ्ग्याउन बाँकी छ। त्यो चीज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
6: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको समेत बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ।
4: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो, तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 नजिक पुर्याए।
6: नेपाली कांग्रेसको 15 महाधिवेशन हिजोबाट काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ।
5: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधान गर्न त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि अविरल वर्षाका कारण दुई पटक त्रिशुली नदीको कटान बढ़ेको र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर छेद विच्छेद भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको फेरि चर्चा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगीमारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेलामा पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त बैठकले त्रिशुली पारी वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन गर्न नेपाल जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ। यसैबीच नेपालका लागि चीनका राजदूत चाङ माओमिङले कोराला नाकालाई थप सहज र सुरक्षित बनाउने प्रतिबद्धता जनाउनु भएको छ। मुस्ताङ आउनुभएका राजदूत चाङले कोराला नाकाबाट हुने व्यापार पारवहन र आवाजावत व्यवस्थित तथा सुरक्षित बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली चाडपर्व नजिक आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानले उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसोङ कोराला सड़क खण्ड अवरूद्ध पछि चीनसँग निकासी र पैठारीमा प्रत्यक्ष असर परेको छ। 7 सदस्यीय टोलीको नेतृत्व गरे कोराला नाकाबाट सदरमुकाम जोमसोङ पुगेर राजदूत चाङले कोराला नाकालाई प्रभावकारी बनाउन चीन सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। निषेधित क्षेत्रको पार्किङ र अनाधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क घटना दुर्घटनाहरू बढ़न थालेपछि पार्किङको व्यवस्थापनका लागि छुट्टै छलफल भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता समेत भइसकेको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अगाडि बढ़ाइएको छ। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि तीनवटै तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
6: गएको 10 महिनामा स्कप टाइफस संक्रमणबाट 7 जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 सम्म देशभर 9,923 जनामा संक्रमण पुष्टि भएको हो। महाशाखाको पछिल्लो स्थिति अनुसार संक्रमण स्कप टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 जना रहेका छन्। स्कप टाइफस विशेष गरी झाड़ी घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किणाको टोकाईबाट सर्छ। त्यसले झाड़ी तथा घाँसे क्षेत्रमा जाँदा सावधानी अपनाउन किटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह समेत गर्नुभयो।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिँदै गर्दा बालबालिकामा हुन सक्ने जोखिम,
8: श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ देखे अनुसार ठ्याक्कै शरद ऋतुमै त भने त जाडो याममा चाहिँ धेरै नै बढेर जान्छ।
6: चार पर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपद पछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
9: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी, पशुपक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
6: आजको कान्तिपुरको पहिलो पृष्ठमा कांग्रेस महाधिवेशनमा दलहरूको मुख्य सरकार राष्ट्रिय मुद्दामा सहकार्य सरकारप्रति प्रश्न शीर्षकमा गंगा विसी र कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै दीपक भट्ट सिन्धुपाल्चोक कारागार सरुवा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ। विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नकुले उहाँलाई सिन्धुपाल्चोक पठाएको हो। भित्रपृष्ठमा ग्यास अभावले बढ़ायो विद्युतीय चुलोको आयात शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर प्रकाशित छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो खोज्न थालेका छन्। अझै खुलेन दशैंको अग्रिम टिकट बुकिङ शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर भित्रपृष्ठमा छ। गएको सोमबार दशैंका लागि एक साताभित्रै सार्वजनिक सवारीको टिकट बुकिङ खुला गर्ने योजना बनाएका यातायात व्यवसायी एवं सरकार सम्बद्ध पक्षले अझै आलटाल गरिरहेका छन्। दशैं नजिकै गएको र सर्वसाधारणले पनि अग्रिम टिकट खोज्न थालिसकेका छन् भने बुकिङ नखुलेपछि अन्यल बढ़न थालेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने सोमबार अर्थात आजबाट सरकारवाला निकायसँग छलफल गरेर अग्रिम टिकट खोल्ने बारे निर्णय गर्ने समेत बताउनु भएको छ। काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा यात्रु सहायक कक्षहरू खोल्ने क्रम पनि शुरू भएको छ।

0: इन्वेज भएको बताउनु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक तेस्रो पटक संसदमा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर प्रकाशित छ। फागुन 2067 राष्ट्रिय सभामा क्यान विभाजन गर्ने विधेयक दर्ता भए असोज 2079 पारित भएको थियो, तर विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय बनेको थियो। त्यस्तै माघ 2081 पुनः क्यान टुक्र्याउने विधेयक सरकारले प्रतिनिधि सभामा लगेको थियो, तर विधेयक विचाराधीन रहेकै अवस्थामा संसद विघटन भयो र विधेयक पुनः निष्क्रिय बनेको थियो। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदायक गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक शुक्रबार संसदमा दर्ता गराएको छ।
1: त्यस्तै गरी गोर्खापत्र दैनिकमा हेटौँडा ढल्केबर 400 केवी प्रसारण लाइन दुई सातामा चार्ज हुँदै पूर्वपश्चिम विद्युत प्रवाहको मेरूदण्ड तयार शीर्षकमा खबर लेखिएको छ। स्थानीयको अवरोध तथा न्याय निरूपणमा भएको ढिलाइ, वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीन रहेको हेटौँडा ढल्केबर 400 केवी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुगेको खबर लेखिएको छ। त्यस्तै गरी अर्थमन्त्री अमेरिकामा पुनर्निर्माणलाई सहायता जुटाइने शीर्षकमा खबर छ। भुटेकोशी बाढ़ीपछिको पुनर्निर्माणका लागि आवश्यक थप सहायता परिचालन गर्नका लागि अर्थमन्त्री डाक्टर सोनिम वाग्ले संयुक्त राज्य अमेरिका पुग्नु भएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले हिजो वाशिङटन डीसीमा अमेरिकाका अर्थमन्त्रीसँग भेटघाट गर्नु भएको छ। त्यस्तै गरी स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन, रूकुम पश्चिममा स्थानीय तहको संयुक्त लगानी शीर्षकमा खबर लेखिएको छ। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको स्याप्रो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्याप्रो पावर कम्पनी प्रवर्धकको जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको रहेको छ। योजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि आयोजनाको परीक्षण शुक्रबारबाटै शुरू भएको अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभएको छ। त्यसै गरी हिल्सा नाकाबाट जड़ीबुटी निकासी गर्ने सहमति भएको छ। उत्तरी हुम्लाको हिल्सा नाकाबाट 29 प्रकारका जड़ीबुटी निकास गर्न चीनले सहमति दिएको खबर गोर्खापत्र दैनिकमा लेखिएको छ। त्यस्तै गरी कफी खेतीबाट आमदानी लिँदै काभ्रेका किसान, मुलुकको मध्यपहाड़ी क्षेत्रको पाखा पखेरामा कफी खेतीको निम्ति उपयुक्त क्षेत्र मानिन्छ। विशेष गरी अरेबी जातका कफीको उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएकोले पहाड़ी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको पाइएको छ। कारोबार दैनिकमा कफी खेतीबाट आमदानी लिँदै काभ्रेली किसान शीर्षकमा खबर लेखिएको छ। यसैबीच विपदपछिको पुनर्निर्माणमा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। जलवायुजन्य विपदको क्षति बढ़दै गएपछि त्यसको निर्माण र उत्थानशील विकासका लागि आवश्यक स्रोत व्यवस्थापन सरकारका लागि ठूलो चुनौती बनेको छ। भोटेकोशी रसुवा बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अहिले धेरै समस्याहरू देखिएका छन्। स्रोत जुटाउनको लागि सरकार तथा स्थानीय सरकारलाई हम्मे परिरहेको छ। यसैबीच प्रांगारिक मल अनुदान सम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा शीर्षकमा कारोबार दैनिकमै खबर छ। प्रांगारिक मल अनुदान तथा वितरण सम्बन्धी कार्यविधि र मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष कार्यविधि र मापदण्ड बन्न नसक्दा यो कार्यक्रम अल्पत्र परेको थियो, तर यस वर्ष भने यसलाई बढ़ाउने अन्तिम तयारी गरिएको छ। मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच नेपालकै पहिलो पोडवे विराटनगरमा निर्माण हुने खबर विराटनगरबाट विनोद सुवेदीले नागरिक दैनिकमा लेख्नु भएको छ। पोडवे निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले जानकारी दिनुभएको छ। कोइरालाका अनुसार विराटनगरको रानी भन्सारदेखि सुनसरीको भेडेटारसम्म पोडवे बनाउने भए पनि पहिलो चरणमा पायलट प्रोजेक्टका रूपमा रानीदेखि विराटनगर बस पार्कसम्म निर्माण गर्न लागि हो।
0: साझा खबरमा अब विदेशका खबर। फ्रान्समा पछिल्लो समय विद्यार्थीको आन्दोलन चर्किँदै गएको छ। केही विद्यार्थीले विद्यालयका प्रवेशद्वारहरू अवरूद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न असुर ग्यास प्रहार गरेको छ। सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाउँदै आएको छ। शिक्षा मन्त्रालयका अनुसार करिब 735 शैक्षिक संस्थाहरू प्रदर्शनबाट प्रभावित भएका छन्। भोलि थप ठूलो प्रदर्शनको तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यम टिमले जनाएका छन्। मलेसियाबाट करिब 1500 म्यानमारी नागरिक स्वदेश फर्किएका छन्। म्यानमारको एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो। मानव अधिकार सम्बन्धी संस्थाले पनि उनीहरूको

0: सुरक्षाबारे पर्याप्त सुनिश्चितता नभएको भन्दै चिन्ता बढ़ेको बताएको छ र इथोपियामा बढ़दो हिंसा छिमेकी देशहरूमा फैलिन सक्ने चिन्ता बढ़ेको भन्दै इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकी नेताहरूको बैठक अघि संवादका लागि आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सो छलफलपछि मात्रै हिंसात्मक गतिविधि नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ। इथोपियाको द्वन्द बैठकको मुख्य एजेण्डा नै सो विषय रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्नका लागि नेपाली टोली त्यसतर्फ पुगेको छ। त्यसका लागि नेपालले ओमान पुगेर तयारीका साथै एक अभ्यास खेल पनि खेल्नेछ। नेपाली टोली हिजो राति नै ओमानका लागि प्रस्थान गरेको हो। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण मानिएको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने यही श्रृंखलाबाट टुंगो लाग्नेछ। श्रृंखलाका लागि यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाड़ी थपिएका छन्। यसैबीच काठमाण्डुको एनआरटी क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पछाडि शनिश्चर्य गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। गत वर्षको विजेता सलाइस फुटबल क्लबलाई 2-0 हराउँदै एनआरटी सेमी फाइनलमा प्रवेश गरेको हो। झापा 11 र ललितपुरको 3-स्टार फुटबल क्लब बीच आज खेल हुनेछ। पछाडि शनिश्चर्य गोल्ड कपका विजेताले 6,00,000 रूपियाँ पाउनेछन्। ताप्लेजुङको सिरीजंगा गाउँपालिका 5 खेवाङमा आगामी कार्तिक 16 गतेदेखि खेलकुद महोत्सव हुने भएको छ। खेवाङ स्पोर्ट्स क्लबले आयोजना गर्ने खेल कार्तिक 16 21 6 दिनसम्म चल्ने भएको छ। क्लबका अध्यक्ष विनम माओका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष महोत्सवका रूपमा खेललाई अगाडि बढ़ाउन लागेको हो। खुल्ला पुरूष फुटबल प्रतियोगिताका विजेताले 1,55,583 र उपविजेताले 1,05,583 रूपियाँ पुरस्कार पाउनेछन्।
0: मौसम फेरिएसँगै बालबालिकामा हुन सक्ने संक्रमणको जोखिम, अभिभावकले ख्याल गर्नुपर्ने पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 2% सम्म क्यास फिर्ता।

0: झट्टै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब बालबालिकाको स्वास्थ्यको कुरा। मौसम फेरिँदै गर्दा बालबालिकामा विभिन्न रोगको संक्रमण देखा पर्ने गर्दछ। मौसम फेरिँदै गर्दा बालबालिकामा देखिने स्वास्थ्य जोखिम, अप्नाउनु पर्ने पक्ष र सावधानीका विषयमा हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
3: पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा बहाला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा, ठ्याक्कै शरद ऋतुमै त भन्यो नि, तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। अब मंगिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ मंगिरतिरबाट, होइन, त्यो भनेपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्याहा स्याहा हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्याहा स्याहा बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
2: यस्ता रोगहरूबाट बस्नलाई चाहिँ के गर्ने होला?
3: यस्ता रोगहरूबाट बस्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन, तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ, होइन, यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो, केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नु भयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि, संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउनु भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
2: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
3: मैले सरकारले जे लगाइरहनु भएको छ त्यो चाहिँ एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ, जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ, अर्को झाडो पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा, होइन, यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ, त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियो 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ।
2: जस्तो चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
3: श्वास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामीले देखेको छौँ, यसमा चाहिँ अलिकति स्याहा स्याहा किसिमको निमोनिया आउने, स्याहा स्याहा सुनिने, आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने, बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
4: बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह, लोकतन्त्रको ठेक्का नलिन पुराना दललाई राष्ट्रपा सभापतिको सुझाव, पार्टी बदल्ने सभापति थापाको रोडम्याप,
4: सवारी चाप बढेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना, कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता, स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन शुरू,
2: चाडपर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपद पछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै, मौसम फेरिँदै गर्दा बालबालिकामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सावधानी अप्नाउन चिकित्सकको सुझाव,
4: फ्रान्समा विद्यार्थीको आन्दोलन सर्किँदै मलेसियामा 1500 म्यानवाली नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती, इथोपिया क्यानाडामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह
2: र ओमन क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमनमा पत्थरी शनिचरी गोल्डकपमा आज झापा एघार र ललितपुरको थ्री स्टार भिर्नी ताप्लेजुङमा खेलकुद महोत्सवको आयोजना
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकबाट लिएका छौं यहाँ साइकलमा दुईवटा ग्यासका सिलिण्डर पछाडि मरिमरी राखेर घिच्याएर अगाडि लगिरहेको दृश्य देखिन्छ माथि झ्यालबाट एकजना व्यक्तिले ग्यास आउँछ कि भन्ने आशा गर्दै यसो हेरिरहेको देखिन्छ अनि त्यहाँ ती व्यक्तिले बोल्दैछन् खाली सिलिण्डर पुराना कागज यसरी घर घरको सिलिण्डर संकलन गरेको दृश्यलाई यहाँ व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ
2: हस्त प्राविधिक साथी रवि तितालाई धन्यवाद अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा रेडियो लुम्बिनी र तिनोतमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजे

0: डिभिएन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई डिभिएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् डिभिएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली डिभिएन नेट सम्पर्क प्रधान कार्यालय भुटवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको डिभिएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-82 र 98-70-24-870
6: किन झोक्राउनु भन्छ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कानछोली पनि त्यही भन्थ्यो
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98-570-21-757 र 98-472-98-228
8: होइन पुर्खे बा किन के भएर
9: बाह्र चौरा आइघुमे
8: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
10: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
8: होइन पुर्खेबा फेरि दौडिँदै कता हो
9: ए क्रिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
10: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
11: हाय दैव फेरि मधुर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
12: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
13: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
11: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
12: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
14: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
0: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर
1: पिटेछन्।
15: होइन के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
0: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
16: उत्सवको पर्व
17: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
16: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
16: फोन नम्बर 071-542-6999 549-6999।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
19: होइन के खुसीको खबर हो दाजु?
18: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
19: हो र?
18: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-8823।
20: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं, ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ, प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं, यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं, ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं, कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं, ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं, तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ, ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
21: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
22: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
23: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
21: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
24: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेशनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
21: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
24: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: पछिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
2: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउनै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-33-111 र 98-026-21-354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
10: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
11: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
10: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
11: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
9: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
12: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
15: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
16: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
17: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
18: हाम्रा सेवाहरू
17: जनरल फिजिसियन,
18: स्त्री तथा प्रसुति,
17: बाल रोग,
18: छाला तथा यौन रोग,
17: हार जोड्ने नसा तथा बाथ रोग,
18: टाउको तथा मनोरोग,
17: नाक कान घाँटी,
18: जनरल सर्जरी,
17: भिडियो एक्सरे,
18: डिजिटल एक्सरे,
17: ईसीजी,
18: डेन्टल तथा प्याथोलोजी,
17: फिजियोथेरापी
18: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
19: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
20: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
21: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही,
22: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल 98।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आजको सन्दर्भ
2: नमस्कार। रेडियो लुमिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुमिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै अनलाइन www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुमिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दा बल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउँछौं र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौं। नेपाली कंग्रेसको 15 महाधिवेशन यति बेला नेतृत्व चयनसँगै पार्टीको वैचारिक र संगठनात्मक रूपान्तरणको बहसमा केन्द्रित छ। परम्पराको समान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कंग्रेस भन्ने नारासहित शुरू भएको महाधिवेशनले कंग्रेसको आगामी चार वर्षको राजनैतिक दिशा तय गर्दैछ। महाधिवेशन उद्घाटनमा सभापति गगन कुमार थापाले पार्टीभित्रै प्रश्न असहमति र आलोचनाका लागि पर्याप्त ठाउँ हुनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता पनि जनाउनु भएको छ। अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देउबाको अनुपस्थिति र बदलिएको नेतृत्व संरचनाले कंग्रेसभित्रको पुरानो र नयाँ धारबीचको संक्रमणलाई पनि सतहमा ल्याएको छ। यस्तै गरी कंग्रेसले आगामी निर्वाचनमा गठबन्धन नगर्ने, उम्मेद्वार छनौटमा प्राथमिक निर्वाचन प्रणाली अंगीकार गर्ने, सरकारमाथि निगरानी गर्ने र छाया सरकारको अभ्यास गर्ने तथा पार्टीभित्र नैतिक तथा जवाबदेहिता बढ़ाउने प्रस्ताव पनि अघि सारेको छ। यो निर्णय र बहसले कंग्रेसलाई वास्तवमै नयाँ दिशामा लैजान्छ कि नेतृत्व परिवर्तनमै सीमित हुन्छ? महाधिवेशनबाट कार्यकर्ता र आम मतदाताले के अपेक्षा गर्ने र बदलिएको राजनैतिक परिस्थितिमा कंग्रेसको आगामी भूमिका के? यो महत्वपूर्ण विषयमा नेपाली कंग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा 15 महाधिवेशन प्रतिनिधि मोती भण्डारीसँग हामी कुराकानी गर्दैछौ। मोती भण्डारीज्यू, यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
3: हजुर, धन्यवाद छ हजुर।
2: यो 15 महाधिवेशनलाई तपाईहरूले नेतृत्व परिवर्तनको महाधिवेशनका रूपमा हेर्नु भएको छ कि कंग्रेसको वैचारिक र संगठनात्मक संरचनाको पुनर्संरचनाको महाधिवेशनका रूपमा हेर्नु भएको छ? के छ अवस्था?
3: होइन, स्वाभाविक रूपमा नेपाली कंग्रेस पार्टीको यो ऐतिहासिक 15 महाधिवेशन अहिले यो अलिक विशिष्ट परिस्थितिमा हुन गइरहेको छ।
2: हजुर,
3: यो अधिवेशनले केवल नेतृत्व परिवर्तन मात्र होइन, यसले लिने कार्यदिशा र नेपाली कंग्रेस पार्टीले लिने कार्यदिशाले नेपाली जनताको भाग्य र भविष्यलाई कोर्ने एउटा स्वर्णिम अवसरको रूपमा यो उत्सवलाई लिएको छ। र हिजै मात्र यो उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका अनि शीर्षस्थ नेताहरूले, सभापतिहरूले, अध्यक्षहरूले जुन शुभकामना व्यक्त गर्नुभयो नेपाली कंग्रेस पार्टीले लिने कार्यदिशाको आधारमा अनि आगामी राजनीतिक यात्रा तय हुन्छ भनेर उहाँले पनि जुन नेपाली कंग्रेस पार्टी भरोसा मानेर अगाडि बढ्नु चाहिँ एउटा शुभकामना व्यक्त गर्नुभयो। त्यो मात्र नभएर राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा जुन ढंगको नेपाली कंग्रेसले विगतमा भूमिका निर्वाह गर्यो र आगामी राजनीतिक यात्राको भूमिका निर्वाह गर्नको लागि नेपाली कांग्रेस पार्टी बिल्कुलै नयाँ ढंगबाट अगाडि बढेको छ। अहिले परम्परागत ढंगबाट मात्र होइन, अहिलेको यो अब नवीन सोच, नवीन उत्साह र यो नव पुस्ताहरूले गरेको राजनीतिक विद्रोह र समग्र राजनीतिमा युवाहरूको समावेशलाई लाई पनि ती मुद्दाहरूलाई समेटेर नेपाली कांग्रेसले जुन तपाईँ सापेक्ष अब मुलुकको नेतृत्व गर्नको लागि र यो शान्ति समृद्धि र स्थायित्वको लागि र लोकतान्त्रिक गणतन्त्र संस्थागत विकासको लागि जुन नेपाली कंग्रेस पार्टीले लिने गरेको जुन कार्यक्रमलाई फरक ढंगबाट चाहिँ अगाडि बढेका छौं र अब जो नेतृत्वको जहाँसम्म छ, जुन गगन थापा निरन्तर उहाँ सभापति नै सर्वसहमत चयन हुने कुरा निश्चित जस्तै छ, तथापि पनि कहीँ कसैले अब एउटा सहमति राखेर जुन सभापति लड्छु भनेर कोही आउनुभयो भने लोकतान्त्रिक विधि प्रक्रियालाई हामीले नमान्ने भन्ने कुरा हुँदैन। तथापि पनि के हो भने कसैले उम्मेद्वारी सभापतिमा दिनुभयो भने पनि गगन थापालाई हामीले सर्वसहमत अथवा चाहिँ 3/3 भन्दा बढी मतान्तरले हामी निर्वाचित गर्नेछौँ र आगामी राजनीतिक यात्रालाई तय गर्ने गरी अब नेपालको संघीय लोकतान्त्रिक यात्रा र सबैसँग सहकार्य र लोकतान्त्रिक लोकतन्त्रलाई चाहिँ हामीले अझै समृद्ध बनाएर अगाडि बढ्नको लागि हामी प्रतिबद्ध भएर यो 15 महाधिवेशन हामीले अगाडि बढ़िरहेका छौं हजुर।
2: अब गगन थापाले पार्टीभित्र प्रश्न गर्न असहमति राख्न र नेतृत्वको आलोचना गर्न पाउने वातावरण आवश्यक रहेको भनेर चाहिँ बताउनु भएको छ। तपाईँको अनुभवमा यो कंग्रेसभित्र यस्तो लोकतान्त्रिक अभ्यास वास्तवमै कमजोर भएको थियो त?
3: होइन, विगतमा के हो भने पार्टीभित्र प्रश्न गर्ने पद्धति विधिलाई अलिकता कमजोर भएको थियो
2: हजुर।
3: किनभने हामीले पार्टीभित्र प्रश्न गर्दै गर्दा असहमतिको कुरा राख्दै गर्दा पार्टीबाट चाहिँ निष्कासन हुने जुन प्रणाली विकास भएको थियो यसलाई अन्त गर्दै हामीले जुन पार्टीको आत्मालाई मर्न नदिनको लागि के हो भने आम नेपाली जनताले लागेको कुरा नेपाली कंग्रेस पार्टी मात्र होइन नेपाली कंग्रेस जनता हो नेपाली कंग्रेस एउटा देशको भविष्य हो तसर्थ के हो भने नेपाली कांग्रेस बिग्रियो भन्ने कुरा सारा सबैलाई चिन्ता आउने लागेको छ। हिजो रवि लामी छानेले पनि भन्नुभयो किनभने नेपाली कांग्रेस पार्टी अब के हो भने सत्य र सुधमा अगाडि बढेको भए विगतमा म नेपाली कांग्रेस हुने थिएँ भनेर तपाईँहरू सबै साल दुनियाँले सुनेको अवस्था थियो भनेदेखि लाखौं युवा पंक्तिहरू नेपाली कंग्रेस पार्टीले लिने जुन बाटो अनि ठिक भयो भने अनि लाखौं युवाहरू नेपाली कंग्रेसमा आउन तम तयार हुनुहुन्छ। तसर्थ के हो भने नेपाली कंग्रेस पार्टीले अहिले हामी बिल्कुलै नयाँ ढंगबाट आफ्नो नीति र कार्यक्रम लिएर र यसलाई वैचारिक छलफलबाट माध्यमबाट नीति र नेतृत्व चयन गर्ने कुरा अब हामी लागिरहेका छौं। सकभर सभापतिमा सर्वसम्मत गरेर जान्छौं र होइन भने हामीले विधि प्रक्रियामा जान्छौं हजुर।
2: अब पूर्व सभापति शेरबहादुर देउवा त यो महाधिवेशनमा सहभागी हुनुभएन नि, यसले कंग्रेसको एकता र संस्थागत निरन्तरतामा कतिको असर पार्ला के भन्नुहुन्छ?
3: होइन, पक्कै पनि शेरबहादुर देउवा नेपालको लोकतान्त्रिक आन्दोलनमा एउटा खारिएको निखार भएको र पटक पटक प्रधानमन्त्री भइसक्नु भएको नेपाली कंग्रेस पार्टीलाई पार्टीबाट उहाँले थुप्रै अवसरहरू प्राप्त गर्नुभएको उहाँ नेता हुनुहुन्छ। हामीले उहाँलाई एउटा पुँजीको रूपमा हामीले लिएका छौँ र शेरबहादुर देउवा जस्तो एउटा चाहिँ दृढ संकल्प बोकेको लोकतान्त्रिक यात्रामा सुदूरपश्चिमलाई नेपालको केन्द्र भागसम्म जोड्न र देश विकासमा पनि उहाँले मुख्य योगदान गर्नुभयो। उहाँको हामीले योगदानलाई सराहना र सम्मान पनि गर्न चाहन्छौँ। पक्कै पनि यो अधिवेशनमा उहाँ हिजो आउनु पर्थ्यो र कुनै एउटा चाहिँ अब कुनै एउटा स्वार्थी समूहको लहरमा लागेर नेपाली कंग्रेस पार्टीलाई एउटा चाहिँ अब एउटा असहमति प्रकट गर्ने र असहमति मात्रै होइन जुन अर्को अधिवेशन गर्छौँ भनेर जुन एउटा चाहिँ कंग्रेस पार्टीको जुन चार तारे झण्डा र रुख बाहिरको अर्को चाहिँ अधिवेशन भएर नेपाली कंग्रेसको आत्मा त्यहाँ रहन्छ जस्तो लाग्दैन। जुन भीपी कोइराला सुवर्ण शमशेर अनि किशुनजी गणेशमानजीले जुन त्याग तपस्या र विभिन्न शहीदहरूले त्याग गर्नुभएको छ बलिदान गर्नुभएको छ यो संघर्षलाई हामीले जुन अब आत्मसात गर्दै र परिवर्तनलाई आत्मसात गर्दै शहीदहरूले देखाएको सपना पूरा गर्नको लागि अहिले यो नेपाली कंग्रेसलाई हामीले जीवित र एकदमै हामीले नयाँ वैचारिक ढंगबाट स्थापित गर्न चाहन्छौ र पक्कै पनि अझै छुट्नुभएका मूल प्रक्रियामा छुट्नुभएका साथीहरू यो पन्ध्रौं महाधिवेशनमा ढिलो जान समाहित हुनुहुनेछ र त्यसपछि पनि अधिवेशनपछि पनि कहीँ बाँकी रहेका साथीहरूलाई हामी समेट्दै अगाडि बढ्ने कुरा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्ने कुरामा त्यसको विकल्प छैन र अर्को पक्षले अर्को यो हुन्छ भन्ने कुरालाई के हो भने नेपाली कंग्रेस पार्टी भनेको रोग चार त जाम विवाद भइसकेपछि सर्वोच्च अदालत निर्वाचन आयोग सबैले फैसला मानिसकेपछि एउटा चाहिँ कानूनलाई विधिको शासनलाई पनि नमान्ने हो भने मुलुक कता जान्छ र हामीले बनाएको संविधान कानून कता पुग्छ यो कुरा आदरणीय नेता शेरबहादुर देउवा लगायत उहाँसँग रहनुभएका आदरणीय नेताहरूले पनि बुझ्नुपर्ने हो र यो अधिवेशनमा समाहित भएर अझै पनि आउनुहोस् तपाईँहरूको लागि अनि नेपाली कंग्रेस पार्टीले स्वागत गर्न चाहन्छ तपाईँलाई उचित सम्मान सहित कुन कुन स्थानमा पुरन्तु गर्न चाहन्छ र नेपाली कंग्रेसलाई एकताबद्ध गरेर यो मुलुकको लोकतान्त्रिक यात्रालाई पूरा गर्नको लागि र समृद्ध नेपाल र नेपाली जनताको आकांक्षा पूरा गर्नको लागि नेपाली कंग्रेस बाहेक अर्को पार्टी हुने छैन र हामीले तथापि पनि अहिले हिजो एउटा भरोसा र विश्वास जुन व्यक्त जुन अब जनमत जुन राष्ट्रिय स्वतन्त्र पार्टीमा गयो हामीले के भने पाँच वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउनुपर्छ समृद्धिको यात्रा जुन उहाँहरूले भन्नुभएको छ त्यो पूरा गर्नको दशकको खण्डमा नेपाली कंग्रेस त्यसको विकल्पको रूपमा तयार हुन्छ र अगाडि बागडोर नेपाली कंग्रेसले सम्हाल्नुपर्छ भन्ने कुरा आम जनविश्वास छ र यो जनविश्वासलाई गुम्न नदिनको लागि नेपाली कंग्रेस पार्टीको यो पन्ध्रौं महाधिवेशन इतिहासमा एउटा कोसे ढुङ्गा साबित हुनेछ।
2: अब जस्तो देउबाको अनुपस्थितिकै कुरा गरौं, तपाईँ यसलाई चाहिँ सम्मानजनक राजनैतिक अवकाश मान्नुहुन्छ कि राजनैतिक असहमतिको परिणाम मान्नुहुन्छ?
3: उहाँले उहाँको राज्य असहमतिको परिणाम हो
2: हजुर।
3: असहमति पनि असहमति गर्नु पनि एउटा ठाउँ हुन्छ सीमा हुन्छ किनभने नेपाली कंग्रेस पार्टीलाई उहाँले नेपाली कंग्रेस पार्टीले उहाँलाई के दिएन उहाँको परिवारलाई के दिएन उहाँका मान्छेहरूलाई के दिएन पार्टीले, तर के हो भने आज सोच्नुपर्छ उहाँले शान्त दिमागले सोचेर उहाँ अझै पनि के हो भने एउटा यत्रो लोकतान्त्रिक प्रक्रियाको यात्रामा रहनुभएको नेता आज के हो भने एउटा सीमित स्वार्थ समूहको लहरमा लागेर आज यो प्रक्रियादेखि बाहिर रहनुले आज हामीलाई पनि अझ खल्लो महसुस भएको छ। तर के हो भने यो नेपाली कंग्रेस पार्टीको यो मूल यात्रा मूल क्रान्ति मूल आन्दोलन हो। यो आन्दोलनदेखि चिन्तित मान्छेहरूले विचलित हुन्नन् र गगन थापा एउटा युगको नेता हो। एउटा गगन थापा नेता मात्र नेपाली कंग्रेस पार्टीको होइन, नेपाली जनताको अझ भाग्य र भविष्य लेख्न सक्ने एउटा दृष्टिकोण बनेको नेतालाई अब हामीले सभापति बनाएर नेपाली कांग्रेसलाई अगाडि बढाउन चाहन्छौं।
4: अब गगन थापाले चाहिँ यो आन्तरिक लोकतन्त्रको कुरा गरिरहनु भएको छ, यहाँले पनि अब महाधिवेशन स्थलमै रहँदा यी सबै कुराहरू चाहिँ बुझ्नु भएको छ, सुन्नु भएको छ। अब उहाँकै नेतृत्वमाथि प्रश्न उठाउँदा उहाँले पनि त्यही खुलापन देखाउनुहुन्छ त?
3: होइन, त्यस्तो कुरा भयो भने हामी उहाँमाथि प्रश्न गर्छौँ,
4: हजुर,
3: उहाँमाथि पनि विद्रोह गर्छौँ। होइन, यो 15 महाधिवेशनमा म पनि एउटा गुल्मी जिल्लाबाट प्रतिनिधित्व गरिरहेको छु र अहिले म नेपाली काँग्रेसको केन्द्रीय सदस्यको आकांक्षी पनि रहँदै गर्दा हामीले के भने नीति कार्यक्रम र वैचारिक स्पष्टता र अब काँग्रेस पार्टीमा के हो भने खुलस्त रूपमा आफ्ना कुरा राख्न पाउने र राख्ने मात्र होइन कार्यान्वयनमा लैजाने जुन एउटा माध्यम र वातावरण बन्न बनाउनुपर्छ भनेर हामी लागिरहेका छौँ। अनि त्यसले गर्दा के भने नेपाली काङ्ग्रेस विगत र अहिले फरक हुन्छ भन्ने कुरा हामीले पुष्टि गर्न चाहन्छौँ, किनभने अन्य दलमा जस्तै नेकपा एमालेमा नेपाली कम्युनिस्ट पार्टी माओवादी लगायत राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले पनि के हो भने केन्द्रीय नेतृत्वको प्रश्न गर्ने र आलोचना गर्ने र पार्टीबाट कारवाही गर्ने जुन खालको पद्धति छ त्यो पद्धतिबाट हामी किञ्चित विचलित हुन्नौँ र हामीले के हो भने आफ्नो असन्तुष्टि राख्ने साथीहरूलाई पार्टीमा कुनै कारणले गर्दा असन्तुष्टि राखेको होला भनेर यसलाई सुन्ने र सम्बोधन गर्ने प्रयासमा लागेर नेपाली काङ्ग्रेस पार्टी अरू बिल्कुलै अरूभन्दा चाहिँ लोकतान्त्रिक विधि पद्धतिमा चल्छ र लोकतान्त्रिक प्रणालीका मूल्य मान्यतालाई स्थापित गर्छ र यसलाई चाहिँ नारामा मात्र होइन वास्तविक व्यवहारमै लागू गरेर अगाडि बढ्नको लागि नेपाली काङ्ग्रेस पार्टी अहिले नयाँ ढङ्गको सुधारिएको काङ्ग्रेस हामी भनेर भन्छौँ, हामी बदल्यौँ काङ्ग्रेस, बदल्छौँ देश भनेर हाम्रो मूल नारा पनि भनेका छौँ। अब हामीले काङ्ग्रेस बदलेर अब हामी के गर्छौँ, अब मुलुक बदल्नको लागि मुलुकमा पनि लोकतान्त्रिक मूल्य मान्यताहरू स्थापित गरेर नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाएर यो संविधानमा भएका असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्ने र मूल प्रभावदेखि बाहिर रहनुभएका सब नागरिकलाई एउटा भरोसाको केन्द्र बनाउने अभियानमा नेपाली कंग्रेस पार्टी लागेको छ र हामी लाग्छौं र यो अधिवेशनले यो मूल्य मान्यता स्थापित गर्छ।
4: नेपाली कंग्रेसको 15 महाधिवेशन यति बेला नेतृत्व चयनसँगै पार्टीको वैचारिक र संगठनात्मक रूपान्तरणको बहसमा केन्द्रित छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कंग्रेस भन्ने नारासहित शुरू भएको महाधिवेशनले कंग्रेसको आगामी 4 वर्षको राजनैतिक दिशा तय गर्दैछ। महाधिवेशन उद्घाटनमा सभापति गगन कुमार थापाले पार्टीभित्रै प्रश्न, असहमति र आलोचनाका लागि पर्याप्त ठाउँ हुनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउने प्रतिबद्धता जनाउनु भएको छ भने अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देउबाको अनुपस्थिति र बदलिएको नेतृत्व संरचनाले कंग्रेसभित्रको पुरानो र नयाँ भारबीचको संक्रमणलाई पनि सतहमा ल्याएको छ। यसै गरी कंग्रेसले आगामी निर्वाचनमा गठबन्धन नगर्ने, उम्मेद्वार छनौटमा प्राथमिकता, त्यस्तै गरी निर्वाचन प्रणाली अपनाउने, सरकारमाथि निगरानी गर्ने र छाया सरकारको अभ्यास गर्ने तथा पार्टीभित्रै नैतिक तथा जवाफदेहिता बढ़ाउने प्रस्ताव पनि अघि सारेको छ। यी निर्णय र बहसले कंग्रेसलाई वास्तवमै नयाँ दिशामा लैजान्छन् कि नेतृत्व परिवर्तनमै यो सीमित हुन्छ? महाधिवेशनबाट कार्यकर्ता र आम मतदाताले के अपेक्षा गर्ने र बदलिएको राजनैतिक परिस्थितिमा कंग्रेसको आगामी भूमिका कस्तो हुनुपर्छ? यो महत्वपूर्ण विषयमा हामीले नेपाली कंग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा 15 महाधिवेशन प्रतिनिधि मोती भण्डारीसँग कुराकानी गरिरहेका छौं। उहाँसँग कुराकानी हुँदै थियो, टेलिफोन सम्पर्क विच्छेद भएको छ र उहाँसँग थप कुराकानी गर्ने हाम्रो प्रयास छ। खास गरी काठमाडौँमा जारी 15 महाधिवेशन नेपाली कंग्रेसका लागि वरदान साबित हुनुपर्ने र नेपाली कंग्रेसलाई अगाडि बढ़ाउन यो महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने कार्यकर्ताहरूको अपेक्षा छ। स्थानीय तह यस्तै गरी नेता कार्यकर्ताहरूले यो महाधिवेशनले एउटा नयाँ परम्पराको शुरूआत गर्ने माहौल बनाओस् भनेर चाहिरहेका छन्। कंग्रेसभित्र देखिएको गुटबन्दी र त्यो गुटबन्दीलाई चिर्नका लागि यो महाधिवेशन फलदायी साबित हुनेछ भनेर चाहिँ सबैले विश्वास लिएको अवस्थामा अबको कार्यदिशा के त? वास्तवमै कंग्रेसको नयाँ दिशा भनेको के हो? नेतृत्व परिवर्तनमै कंग्रेस सीमित हुने हो या महाधिवेशनबाट कंग्रेस र अब आम मतदाताले भने जस्तो कंग्रेस
2: पाउँछन् या पाउँदैनन् या बदलेको राजनैतिक परिस्थितिमा कंग्रेसको आगामी भूमिका कस्तो हुनुपर्छ यो महत्वपूर्ण विषयमा हामीले नेपाली कंग्रेसका प्रदेश सदस्य तथा पन्ध्रौं महाधिवेशन प्रतिनिधि मोती भण्डारीसँग कुराकानी गरिरहेका थियौं। उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ। वास्तवमा नेपाली कंग्रेसमा पूर्व सभापति शेरबहादुर देउबाको जुन योगदान थियो त्यो योगदानलाई पनि नेपाली कंग्रेसले आत्मसात गर्नुपर्छ र अन्तिम समयसम्म पनि गगन कुमार थापा जो अहिलेका सभापति हुनुहुन्छ उहाँले नेपाली कंग्रेसलाई एक ढिक्का बनाएर र यो जारी महाधिवेशनमा पनि देउबा पक्षलाई सँगै लिएर जानका लागि अन्तिम घड़ीसँग अस्तसम्म प्रयास गर्नुभएको खबरहरू आइरहेका छन्। यसले पनि कंग्रेसभित्रको लोकतन्त्रलाई थप बलियो बनाएको देखिन्छ। कंग्रेसले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने प्रस्ताव अघि सारेको छ भने पछिल्लो समय नयाँ राजनैतिक शक्तिप्रति आकर्षण बढ़ेको अवस्थामा कंग्रेसले परम्परागत भन्दा मतदाता भन्दा बाहिर नयाँ पुस्ताको विश्वास जित्न अब कस्तो खालको परिवर्तनलाई आत्मसात गर्नुपर्ला भन्ने कुराहरू पनि एउटा महत्वपूर्ण विषय बनेको छ। कंग्रेसको सबैभन्दा ठूलो चुनौती अहिले बाहिरको प्रतिस्पर्धा हो कि भित्रको गुटबन्दी यो प्रश्न पनि अहिले आम जनता माझ आम कंग्रेस कार्यकर्ता माझ प्राथमिकताको विषय बनेको छ भने प्राथमिक निर्वाचन प्रणाली मार्फत अब कंग्रेसमा उम्मेद्वार छनौट गर्ने प्रस्ताव आएको छ। यसले वास्तवमै कार्यकर्ताको अधिकार बढ़ाउने हो कि अर्को प्रकारको गुटबन्दी जन्माउने हो यो पनि विषय महत्वपूर्ण छ। संसदमा 38 सीट सहित सरकारका काम कार्यवाहीमाथि निगरानी गर्ने छाया सरकार बनाउने प्रस्ताव छ। कंग्रेसले पार्टीभित्र भ्रष्टाचार न्यूनीकरणका लागि स्वतन्त्र निकाय र उच्च राजनैतिक मापदण्डको प्रस्ताव पनि गरेको छ। यी यस्ता धेरै कुराहरू नेपाली कंग्रेसको महाधिवेशनमा उठेका छन्। हामी कुराकानी गर्दैथ्यौं र केही प्रश्नहरू अझ बाँकी थिए उहाँसँग गर्नुपर्ने तर उहाँसँगको सम्पर्क विच्छेद भएको छ। हामीसँग नेपाली कंग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा पन्ध्रौं महाधिवेशन प्रतिनिधि मोती भण्डारी हुनुहुन्थ्यो। उहाँसँग गरिएको यही महत्वपूर्ण कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समयसीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: संदर्भ

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा
14: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8:00

0: युनियन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई विभियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् विभियन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली विभियन नेट सम्पर्क प्रधान कार्यालय भुटुवाल 9 फोन 071438346 071438014 071438016 वा रूपन्देहीको नजिकको विभियन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
6: किन झोक्राउनु भछ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन

0: बा किन के भयो र
1: बाह्र चौरास घुमे खैया घाम बेसे गराउन
0: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एक पटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खेबा फेरि दौडिँदै कता हो
1: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
0: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
2: हाय दैव फेरि मधुर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अबको घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
3: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो
4: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
6: हो र
5: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
9: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
8: के रे नानी त भर्खर 17 की लागि होइन र
9: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
8: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
9: ए हो र
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
12: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
13: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
14: धुमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
15: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
16: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
15: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा
14: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8:00

0: इन्टरनेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेट फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटवल 9 फोन 071-438-346 071-438-014 071-438-014 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870
6: किन झोक्राउनु भन्छ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 98-570-21-757 र 98-472-98-228
9: होइन पुर्खे बा किन के
10: भयो
9: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
11: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसुति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
9: होइन पुर्खेबा फेरि दौडिँदै कता हो
10: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
11: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
12: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
13: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
14: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनु होला
15: हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
16: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
17: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
18: आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर
19: पिटेछन्।
20: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
17: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
21: उत्सवको पर्व
22: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
21: इन्डियन ग्रुप कम्प्युटर सर्भिस सेन्टर
22: कृषि विकास बैङ्कको गल्ली विलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
21: फोन नम्बर 071-542-6999 541-6999।
23: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
24: होइन, के खुसीको खबर हो दाजु?
23: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
24: हो र?
23: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
25: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याउं। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाइन, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
26: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
27: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
28: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
26: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
29: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
30: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
29: ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
26: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42 1914 ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग निर्घी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परेको थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
19: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
20: हाम्रा सेवाहरू
19: जनरल फिजिसियन,
20: स्त्री तथा प्रसुति,
19: बाल रोग,
20: छाला तथा यौन रोग,
19: हार जोड्ने नसा तथा बाथ रोग,
20: टाउको तथा मनोरोग,
19: नाक कान घाँटी,
20: जनरल सर्जरी,
19: भिडियो एक्सरे,
20: डिजिटल एक्सरे,
19: ईसीजी,
20: डेन्टल तथा प्याथोलोजी,
19: फिजियोथेरापी
20: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
23: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही,
24: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
25: 98-570-21-835।
26: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बूढ़ा बूढ़ी का बात कइल जाता? अका होई डाक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खिलाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
27: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देता।
26: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
28: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
26: फल फूल और साग पात बच्चा के खाना साथ साथ
27: सब मिल के खियावल जाए,
26: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
27: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेची देवल जाए।
26: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
27: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
29: नमस्ते आए, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
30: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
29: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
31: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
29: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
32: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
0: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
1: सबै मिलाई खुवाऊ।
0: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईँले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
2: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
3: सामूहिक विकास बच्चा तथा ऋण सहकारी संस्थाको 32 वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना।
4: यस संस्थाको 32 वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
3: साधारण सभा सञ्चालन सम्बन्धी विवरण।
4: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन। संस्थाको मुख्य कार्यालय अगाडि पट्टिको पार्किङ स्थल तिलोत्तमा 3 शङ्कर नगर रूपन्देही।
3: मिति यही आश्विन 24 गते बिहान 9:15 बजेदेखि 4 बजेसम्म।
4: मुख्य कार्यालयका सदस्यता नम्बर 001-0000001 001-0007771।
3: साबिक मणि प्रभात साकोष सदस्यता नम्बर 002-0000008 सदस्यता नम्बर 002-0010702।
4: साबिक सूर्यकिरण साकोष सदस्यता नम्बर 003-0000002 सदस्यता नम्बर 003-0000790।
3: साबिक द्रव्याञ्जलि साकोष सदस्यता नम्बर 004-5802 सदस्यता नम्बर 004-3395।
4: साबिक भूतल सेवा केन्द्र सदस्यता नम्बर 002-0010707 सदस्यता नम्बर 002-0010796।
3: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस।
4: मिति यही आश्विन 25 गते बिहान 9:30 बजेदेखि 4 बजेसम्म।
3: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 001-0077772 001-0890।
4: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
3: सेवा केन्द्र पर्साटिकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
4: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
3: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था।
4: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव, गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ। आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उपर छलफल गराउन चाहेमा वा कुनै जरुरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ।
3: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ। अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिरुत्तमा नगरपालिका वडा नम्बर 3 शंकर नगर रूपन्देही।
4: फोन नम्बर 071-414-311, 414-284, सेवा केन्द्र भलबारी 071-561-999, सेवा केन्द्र फर्सटिकर 071-40-0042, सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311, 98-570-77-311 र 98-570-78-311।
5: स्वास्थ्यमा बटवल।
6: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा।
5: असल अभ्यास देखि नीतिका कुरा।
6: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
8: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
9: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: ಆರೋಗ್ಯ ಗಳನ್ನು. ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್, ಸುಖನಗರ್, ಬುಟ್ವಲ್. ಸಂಪರ್ಕ 9800234460.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो. कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ. यस्तो कार्य दण्डनीय छ. खबरदारी गरौ. कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो.
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्. होस् गरौं. कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं.
3: बेचबिखन र ओसार पसारबाट बचौं. सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं. मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
11: बाफ्रे,
10: अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
15: किन आँखा मिचे कुमिचे गरेको?
16: हेर्न,
11: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
15: धेरै समय मोबाइल चलाएपछि क्या
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
11: बुझेँ।
15: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
11: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
18: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा

0: हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटुवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: होइन पुर्खे बा किन के भयो र
2: बाह्र चौरा आइ घुमे खै एक गराउन
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन फेरि दौडिँदै कता हो
2: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
3: फेरि मधुर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
4: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
5: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौ मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
4: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौं
6: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
8: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
3: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
4: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
5: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
6: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-9618
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही

0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड्ने नसा तथा बाथ रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
2: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
8: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
7: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
9: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
7: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
10: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
11: सबै मिलाई खुवाऊ
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
13: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: स्वास्थ्यमा बटुवल
3: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि मिटेका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: साउजी गुड्खा दिनु न।
6: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
7: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
8: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन हो।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौं। हुन त
0: हुन्छ,
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै विभिन्न प्रतिवेदन पारित गरिने, नयाँ नेतृत्व चयनको प्रक्रिया आजै शुरू हुने।
0: म्याग्दीमा गएका 26 पहिरोको भौगोलिक अध्ययन, बेनीको न्युरोडमा खसेको पहिरो पुनः सक्रिय हुने, भूगर्भविदहरूको चेतावनी।
1: अन्नपूर्ण आधार शिविरमा पदयात्रामा जाने पर्यटकको संख्या उल्लेख्य वृद्धि, वर्षा रोकिएपछि पर्यटक आगमन बढ़्यो।
0: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने।
1: र युईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू हुँदैछ। हिजो काठमाडौँको खुला मंचमा उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा छलफल गरी पारित गर्न लागि बन्द सत्र शुरू हुनु अघि अहिले केही बेरमा केन्द्रीय कार्य समितिको बैठक महाधिवेशन स्थल खुल्ला मंचमै बस्दैछ। प्रवक्ता देवराज चालिसाले महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक आह्वान गरिएको जानकारी दिनुभयो। बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनैतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजैदेखि शुरू हुँदैछ। कंग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज साँझ 5 बजेदेखि निर्वाचनको कार्यक्रम शुरू हुनेछ। 5 बजे मतदाता नामावली प्रकाशन, 5 देखि 6:30 बजेसम्म मतदाता नामावली उप दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी मनोनयन भने भोलि हुनेछ। भोलि 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, 4:30 बजे अन्तिम नामावली प्रकाशन, त्यसपछि दरखास्तमा दावी विरोध मा 1 घण्टा समय दिएर बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र उम्मेद्वारलाई प्रचार प्रसार गर्न पर्सि 21 गते समय दिइने र 22 गते बिहान 7 देखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो। मतदानका लागि राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा तोकिएको छ। कंग्रेसको सभापतिमा गगन थापा निर्विरोध हुने सम्भावना बढ़ी छ। उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका पदमा आकांक्षीहरू धेरै देखिएका छन्।
1: मनसून जन्य विपदबाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविदको टोलीले 26 पहिरोको स्थलगत अध्ययन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आबद्ध भूगर्भविदको टोलीले बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेको हो। समाजका अध्यक्ष भास्कर खतिवड़ाको नेतृत्वमा रहेको टोलीले बेनीका 22 र रघुगंगा गाउँपालिकाका 4 स्थानका पहिरोको अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। शनिबार र आइतबार सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा 6 जना भूगर्भविदले 3 समूह बनाएर अध्ययन गरेका थिए। बेनी नगरपालिकाको भसवसे, खबरा, लवली हिल, हाडेभीर, तल्लो मुसुङ, चिनाखेत, भुक भुके, छेपारे, सिंगा, तातोपानी, आगे बगर, अर्थुङ्गे, अधेरी, गैरा, जमरेनी, जमुना खर्क, महा रानी थान, भ्याउली खोला, बराहा पाखो, प्रकाश माबीको पाखा, खरेनी पाखा, जलेश्वर गलेश्वर तोरी पानी, माटे बिसौना, रघुगंगा गाउँपालिकाको हरखर्का, बरखर्क, माझखर्क र कल्लेनी पहिरोको अध्ययन गरेको हो। पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट परीक्षणको लागि ढुंगा तथा माटोका नमूना संकलन गरिएको भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिलवालले बताउनुभयो। टोलीले बेनी बजारको सुरक्षाको लागि चुनौती बनेको खरेनी खोल्सा खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन हिजो जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको थियो। पछिल्लो पटक बेनीको न्यूरोडमा खसेको पहिरो सक्रिय हुन सक्ने माथि त्यसमाथि पनि थप जमिन चर्किएर बग्नलाई तयार भएर बसेको हुँदा सावधानी अपनाउन अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन अध्ययन टोलीका संयोजक खतिवडाले सुझाव दिनुभएको छ।
0: विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिनमा उल्लेखनीय रूपमा बढ़ेको छ। यस पदयात्राको पदयात्रा मार्गको विभिन्न स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क सञ्चालनमा ल्याइएसँगै पदयात्रा जाने विदेशी पर्यटक बढ़ेका हुन्। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनासलु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोड़िएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढ़ेको पर्यटन व्यवसायीको भनाइ छ। छमरुङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक 300 आरआरीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। यसअघि वर्षा र बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सड़क तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो। अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सड़क अवरूद्ध भएको थियो। गाउँपालिकाले झण्डै डेढ़ महिना लगाएर असोज पहिलो साता सड़क खुलाएको हो। मनाङ र मनासलु क्षेत्रतर्फ जाने कतिपय सड़क तथा पदयात्रा मार्ग पहिरोका कारण अवरूद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेको सचिव गुरूङले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको सास जीवन भरको।
5: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
6: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
5: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
6: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। चितवनको इच्छा कामना गाउँपालिका साथ सिमल ढापमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 11 निवासी 29 वर्षीय देवेन्द्र थापाको मृत्यु भएको हो। सिमल ढापबाट भरतपुरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल हिजो साँझ अनियन्त्रित भई सड़क छेउको रूखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका 8 निवासी सागर थापा घाइते भएका थिए। घाइते दुवैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो।
0: अब बाँकी अण्डाको पोषण तथा स्वास्थ्य सम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरा पालक संघले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्षको नारा प्रोटीन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ रहेको छ। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज 23 गते अर्थात अक्टोबर 9 मनाइँदैछ। सन 1996 अस्ट्रियाको भियनामा शुरू भएको विश्व अण्डा दिवसले यस वर्ष 30 वर्ष पूरा गर्दैछ। दिवसका अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो। गत साताबाट भेटनरी चिकित्सक र स्वास्थ्य कर्मीहरूले अण्डाको महत्वका बारेमा विद्यार्थी र शिक्षकहरूलाई जानकारी गराउने काम भइरहेको छ। संघको मुख्य आयोजनामा अमेरिकी सोयाबीन एक्सपोर्ट काउन्सिल यूएसएसईबीको सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम गरिँदैछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। ब्राजिलको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी उम्मेद्वार फाभियो बोल्सोनारो, वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता लुइस इनासियो लुला द सिल्वा लाई पछि पार्नु भएको छ। यद्यपि बोल्सोनारोले 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति निर्वाचनको फैसला अब दोस्रो चरणमा हुने भएको छ। ब्राजिलको निर्वाचन नियम अनुसार पहिलो चरणमा कुनै पनि उम्मेद्वारले वैध मतको 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेमा शीर्ष दुई उम्मेद्वार बीच दोस्रो चरणको निर्वाचन गरिन्छ। मतगणना नतिजा अनुसार फाभियो बोल्सोनारोले करिब 47.2% मत प्राप्त गर्नुभएको छ भने लुलाले करिब 44.9% मत प्राप्त गर्नुभएको छ। फाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुनुहुन्छ। जाइर बोल्सोनारोलाई पछिल्लो राष्ट्रपति निर्वाचनमा पराजित भएपछि भएको सत्ता कब्जाको प्रयाससँग सम्बन्धित मुद्दामा 27 वर्षको जेल सजाय सुनाइएको छ। पहिलो चरणको निर्वाचन अघि दुवैबीचको प्रतिस्पर्धा निकै कड़ा हुने अनुमान गरिएको थियो। निर्वाचन अघि सार्वजनिक भएका केही सर्वेक्षणमा लुला अगाडि देखिनु भएको थियो, तर मतदानपछि फाभियो बोल्सोनारो पहिलो स्थानमा रहनुभयो। पहिलो चरणमा अन्य धेरै उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दुवै उम्मेद्वारसँग दोस्रो चरणको निर्वाचन अघि करिब 3 साताको समय छ। अक्टोबर 25 हुने मतदानमा ब्राजिलका मतदाताले देशको आगामी राष्ट्रपतिको फैसला गर्नेछन्।
0: अब खेल समाचार। युईएफए नेशन्स लीगमा पोर्चुगलले नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। पोर्चुगलको जितमा गोन्कालो रामोसले निर्णायक गोल गरे। स्टाडियो डो ड्रागाओमा भएको खेलमा नर्वेले 36 मिनटमा क्रिस्टोफर आयरको गोल मार्फत अग्रता लिएको थियो, तर त्यसको 2 मिनटमै जुआओ कान्सेलोले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए। दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर सृजना गरे। नर्वेका स्टार एर्लिङ हालान्डले पनि मौका पाए, तर उनको प्रहार गोलमा परिणत हुन सकेन। खेलको 79 मिनटमा जुआओ फेलिक्सको पासमा रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 गोलको अग्रता दिलाए। अन्त्यतिर फ्रान्सिस्को केन्सेकाओले लगातार 2 पहेलो कार्ड पाएपछि पोर्चुगल 10 खेलाड़ीमा सीमित भयो, तर टोलीले नर्वेको दबाव झेल्दै जीत सुरक्षित गर्यो। यो जीतसँगै पोर्चुगलले समूह ए 4 लगातार जीत निकाल्दै अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। रोनाल्डो अनुपस्थित रहँदा रामोसले प्रभावशाली प्रदर्शन गर्दै अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो बनाएका थिए।
1: र अब मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको ढकेरी मापन केन्द्रमा पछिल्लो 3 घण्टामा भारी वर्षा मापन भएको छ। 75.4 मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका अन्य केही स्थानमा पनि हल्का वर्षा भइरहेको छ। यस्तै कोशी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका 1-2 स्थानमा पनि आज बिहान हल्का वर्षा भएको छ। कोशी मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। आज दिउँसो र रातिको समयमा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपात हुनेछ। ती प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै विभिन्न प्रतिवेदन पारित गरिने, नयाँ नेतृत्व चयनको प्रक्रिया आजै शुरू हुने।
0: मैग्दीमा गएका 26 पहिरोको भौगर्भिक अध्ययन, बेनीको न्यूरलमा खसेको पहिरो पुनः सक्रिय हुने भूगर्भविदहरूको चेतावनी।
1: अन्नपूर्ण आधार शिविरमा पदयात्रामा जाने पर्यटकको संख्या उल्लेख्य वृद्धि, वर्षा रोकिएपछि पर्यटक आगमन बढ़्यो।
0: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने।
1: र यूईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 गोलले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
8: AIO
9: AIO
8: Yes AIO All in One Mart The Best Place for Shopping
9: के छ र हो खास त्यहाँ
8: के छैन भन न नुनदेखि सुनसम्म

0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंशोपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैँ वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: हेर त, रगतै रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
6: हो त, त्यही भएर त बाटो

0: काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
1: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई, ए दाई, पक्नुस् न, पक्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौं न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: उत्सवको पर्व।
1: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
0: फोन नम्बर 0745 6999 5 49 6999।
2: सौजी क्युआर भयो है
3: भगवान्स त मेसेजै आएको छैन
4: घरि एसएमएस आएन।

0: पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनेछु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
7: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
6: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
6: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
8: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
10: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
8: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
11: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
9: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
12: के हुनु? नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाइ खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
18: आमा, सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
19: हो र? होइन होला त्यस्तो त।
20: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
19: केही भएन मिस,
20: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
19: हुन्छ मिस।
15: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: यति बेला बिहानको 10 बज्यो।

0: ला ला ला यता नआऊ है बुहारी तलै बस छाछुप नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको 32 वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना
6: यस संस्थाको 32 वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ
5: साधारण सभा सञ्चालन सम्बन्धी विवरण
6: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन संस्थाको मुख्य कार्यालय अगाडि पट्टिको पार्किङ स्थल तिलोत्तमा 3 शङ्कर नगर रूपन्देही
5: मिति यही आश्विन 24 गते बिहान सभा 9 बजेदेखि 4 बजेसम्म
6: मुख्य कार्यालयका सदस्यता नम्बर 001-0000001 001-0077771
5: साबिक मणि प्रभा साकोष सदस्यता नम्बर 002-0000008 देखि सदस्यता नम्बर 002-0010072
6: साबिक सूर्य किरण साकोष सदस्यता नम्बर 003-0000002 देखि सदस्यता नम्बर 003-0000790
5: साबिक द्रव्याञ्जलि साकोष सदस्यता नम्बर 004-5002 देखि सदस्यता नम्बर 004-3-0395 सम्म
6: साबिक भूतल सेवा केन्द्र सदस्यता नम्बर 002-0010777 देखि सदस्यता नम्बर 002-0010796 सम्म
5: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस
6: मिति यही आश्विन 25 गते बिहान 9:30 बजेदेखि 4 बजेसम्म
5: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 001007772 देखि 001089
6: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
5: सेवा केन्द्र फर्सा टिकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
6: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
5: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था
6: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उप छलफल गराउन चाहेमा वा कुनै जरुरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ
5: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिरुत्तमा नगरपालिका वडा नम्बर 3 शंकर नगर रूपन्देही
6: फोन नम्बर 071-414-311-414-284 सेवा केन्द्र भलबारी 071-561-999 सेवा केन्द्र फर्सटिकर 071-40-0042 सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311 98-570-77-311 र 98-570-78-311
7: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
8: स्वास्थ्यमा बटुवल
9: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
8: असल अभ्यासदेखि मिटेका कुरा,
9: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
8: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
10: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
8: कार्यक्रम स्वास्थ्यमा बुटवल।
11: भैयो झमक्क साझमा राख्छु तिमलाई यो दिल।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिविन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: मार्गा खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर। नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5, मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98472-882 र 98470-24870।

0: आज पनि ऋषि दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
1: ए धन्त धन्त
2: होइन, के भयो बाबु?
3: अंकल अंकल बाबाले मम्मीले जित्नु भयो।
2: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: सौजी क्युआर भए
6: ए बगुनुस् त, मेसेज आएको छैन।

0: जिल्लो तनाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठुलो हुन्न कामलाई सम्मान गरौं लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन।
6: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन।
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: यति बेला बिहानको 11 बज्यो। आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ, खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ, सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ, ग्यासको गन्ध आए बेवास्ता नगरौ, सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ, दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ, चुरुट तमाखु चिलिम सुल्पा नखाऊ, खाएमा आगो राम्ररी निभाउ, बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ, घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ, आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ, हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ,
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं,
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो,
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ,
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं,
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
4: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
5: सफलता अनि संघर्षका कथा,
6: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
7: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
8: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
9: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ, मैले पनि गराउँ कि भनेर त्यति जान लागेको नि दिदी।
8: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
9: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
8: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
9: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ, जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ, अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
8: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
10: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
8: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
0: मानसिक समस्याबाट बच्ने उपायहरू,
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
11: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
11: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
12: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दै इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 0174383646, 0174383014, 0174383016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
15: शान्तिको मुहान लुम्बिनी।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472628।
3: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
6: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं,
7: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: होइन, के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
9: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
3: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
10: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाऊ।
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
13: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
14: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको 32 औं वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना।
1: यस संस्थाको 32 औं वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
0: साधारण सभा सञ्चालन सम्बन्धी विवरण।
1: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन संस्थाको मुख्य कार्यालय अगाडि पट्टिको पार्किङ स्थल तिलोत्तमा 3 शङ्कर नगर रूपन्देही।
0: मिति यही आश्विन 24 गते बिहान सभा 9 बजेदेखि 4 बजेसम्म।
1: मुख्य कार्यालयका सदस्यता नम्बर 001-0000001 001-0007771।
0: साबिक मणि प्रभा साकोष सदस्यता नम्बर 002-0000008 देखि सदस्यता नम्बर 002-0010727।
1: साबिक सूर्यकिरण साकोष सदस्यता नम्बर 003-0000002 देखि सदस्यता नम्बर 003-0000790।
0: साबिक द्रव्याञ्जली साकोष सदस्यता नम्बर 004-5-02 देखि सदस्यता नम्बर 004-3-0395 सम्म।
1: साबिक भूटोल सेवा केन्द्र सदस्यता नम्बर 002-0010777 देखि सदस्यता नम्बर 002-0010796 सम्म।
0: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस।
1: मिति यही आश्विन 25 गते बिहान 9:30 बजेदेखि 4 बजेसम्म।
0: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 001007772 देखि 001-0890 सम्म।
1: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
0: सेवा केन्द्र पर्साटिकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
1: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
0: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था।
1: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ। आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उपर छलफल गराउन चाहेमा वा कुनै जरुरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ।
0: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ। अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा नगरपालिका वडा नम्बर 3 शंकर नगर रूपन्देही।
1: फोन नम्बर 071-414-311-414-284। सेवा केन्द्र भलबारी 071-561-9-89। सेवा केन्द्र फर्सटिकर 071-40-0042। सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311, 98-570-77-311 र 98-570-78-311।
2: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
3: स्वास्थ्यमा बटवल
4: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
3: असल अभ्यासदेखि मितिका कुरा,
4: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
5: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
4: कार्यक्रम स्वास्थ्यमा बुटवल।
6: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
7: ए ल ल, लिनुहोस् भाइ।
6: अनि दाई, कति भयो पैसा?
7: ल हेर भाइ, के गरेको तपाईले? तपाईलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तिजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
8: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तिजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
9: अनुरोध, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरुट, तमाखु, छिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: शान्तिको आवाज, रेडियो लुम्बिनी।

लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: अहिले मध्यान्नको 12 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महाधिवेशन बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बेलुकी 5 बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर 2 जनाको ज्यान गयो, 1 जना घाइते। भक्तपुरको जगाधीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अधिवादी वेबसाइटमा पहुँच राखेको आरोप। र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया शुरू भएको छ। हिजो काठमाण्डको खुला मंचमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ़न लागेको हो। खुला मंचमा केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्द सत्र हुने हो। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ़नेछ। महाधिवेशन निर्वाचन समितिले आज बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यस उप दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ़नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउन आवश्यक तयारी अघि बढ़ाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका 3 जना श्रमिक मध्ये 2 जनाको ज्यान गएको छ, 1 जना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डी 7 बजे काप्रा बोहरा गाउँ छापाखाने प्युठान सड़क खण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपेक्षक फडेन्द्र परसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगेको निसीखोला गाउँपालिका 3 का वडा अध्यक्ष रमेश विक्रम शाहीले बताउनुभयो। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका 8 कफली चोकमा रहेको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ। बिहान लागेको आगो दमकल र स्थानीयको सहायताले नियन्त्रणमा आएको छ। आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ जलेर पूर्ण रूपमा क्षति भएका छन्। कारखानासँगै रहेको यूपीभीसीबाट बनेको एक घरमा समेत क्षति पुगेको छ। आगलागीबाट झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिन यता अन्नपूर्णमा जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको पर्यटन व्यवसायीले बताएका छन्। छेप्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक झण्डै 300 भन्दा बढ़ी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन्। अन्नपूर्णमा 6 वटा होटल तथा लज सञ्चालनमा छन्। ती होटलमा एकपटकमा झण्डै 350 पर्यटकलाई राख्न सक्ने क्षमता छ। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनका साथै मनाङ र मनसनास्लु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य अन्नपूर्णतर्फ मोडिएको छ। यसअघि वर्षा तथा बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा समेत असर परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो, न्यायपालिकाको पहुँच र सुरक्षाका लागि इन्टरनेटमा लचिलोपन अनिवार्य रहेको प्रधान न्यायाधीश शर्माको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बागलुङमा माटोको ढिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भावमा आज सामान्य घटबड़ भएको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुनको भाव तोलामा 400 रूपियाँले घटेर आज 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाव 2,900 रूपियाँले घटेर तोलाको 2,91,900 रूपियाँ कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो 60 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,430 रूपियाँ रहेको महासंघले जनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले संकटको समयमा समेत न्यायपालिकाको कार्य सम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार अनि अपरिहार्य रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित इन्टरनेट गभर्नमेन्ट सम्बन्धी क्षेत्रीय मंचलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिमा आधारित आधुनिक न्याय प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र समावेशी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अब विदेशको खबर। फ्लाइ दुबईको जहाजमा ककपिट भित्रै पाइलटमाथि बन्चरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेकाको पाइलटको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान शुरू भएको छ। अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त आतंकवाद प्रति आतंकवाद टोलीले उमानी नागरिक हमाम अल हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अल हमामीले झण्डै एक दशक अघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको समेत आरोप छ। यद्यपि यी आरोपबारे अस्ट्रेलियाली अधिकारीहरूले औपचारिक रूपमा विवरण भने सार्वजनिक गरेका छैनन्। अल हमामीले गएको बुधबार दुबईबाट इजरायलका लागि उडेको फ्लाइ दुबईको FZ-1073 उडानमा ककपिटभित्र कप्तानमाथि बन्चोरले आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गरेका थिए। अब खेल खबर। गोन्कालो रोमोसको निर्णायक गोलको मद्दतमा पोर्चुगलले यूईएफ नेशन्स लीगमा नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। घरेलु मैदान स्टाडियो डु ड्रागाओमा गैरादी भएको खेलमा पोर्चुगलले 1 गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेको हो। खेलको 36 मिनटमा क्रिस्टोफर आयरले गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाएका थिए, तर नर्वेको अग्रता धेरै बेर टिक्न सकेन। त्यसको 2 मिनटमा नै जो आओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरे। उनले नुनो मण्डेसको थ्रो इनलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको किनाराबाट पहिलो टचमै गोल गरेका थिए। खेलको 79 मिनटमा पोर्चुगलले निर्णायक गोल गर्न सफल भयो। खेलको अन्त्यतिर फ्रान्सिस्कोले रातो कार्ड पाएर मैदान छाडे पनि पोर्चुगलले अग्रता जोगाउँदै महत्वपूर्ण 3 अंक हात पारेको छ। यो जितसँगै पोर्चुगलले नेशन्स लीगको समूह A4 आफ्नो विजय यात्रा कायम राखेको छ। रोनाल्डो टोलीमा नरहेको अवस्थामा गोन्कालो रोमोसको लगातार प्रभावशाली प्रदर्शन सहित पोर्चुगलको अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो देखिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते। भक्तपुरको जगातीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाइ दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको आरोप र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु, प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सड़क सुरक्षा जीवन रक्षा।
1: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
0: श्री प्रदी तथा टाटा मोटर्स को सहकार्य।
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there in safety.
3: सबै जाति, सबै भाषा, सबै संस्कृतिमा आफ्नै पहिचान।
4: सूचना, मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
3: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज।
4: शान्तिको आवाज, शान्तिको आवाज।
5: भएका महिलाका अधिकारका कुरा,
6: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
7: सफलता अनि संघर्षका कथा।
8: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
5: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
10: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
9: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
10: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
9: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
10: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
9: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
11: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
9: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: मानसिक समस्याबाट बच्ने उपायहरू।
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
12: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दै इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट। सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071438346, 071438014, 071438016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
15: किन झोक्राउनु भन्छ काका?
16: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
15: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन, जानुस् बुद्ध फाइबरमा।
16: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
17: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी लिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
18: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
19: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
20: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको

0: बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
1: आज पनि रिखे दाईले दिदा भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए जान्त जान्त
3: होइन, के भयो बाबु?
4: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
3: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
0: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: होइन, के खुसीको खबर हो दाजु?
5: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
6: हो र?
5: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175338023।

0: कुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
3: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470077003, 98470066155 र 98470016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाइ खुवाऊ।
9: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
13: सामूहिक विकास बच्चा तथा ऋण सहकारी संस्थाको 32 वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना।
14: यस संस्थाको 32 वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
13: साधारण सभा सञ्चालन सम्बन्धी विवरण।
14: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन संस्थाको मुख्य कार्यालय अगाडि पट्टिको पार्किङ स्थल तिलोत्तमा 3 शङ्कर नगर रूपन्देही।
13: मिति यही आश्विन 24 गते बिहान 9:15 बजेदेखि 4 बजेसम्म।
14: मुख्य कार्यालयका सदस्यता नम्बर 001-0000001 001-0077771।
13: साबिक मणि प्रभात साकोष सदस्यता नम्बर 002-0000008 सदस्यता नम्बर 002-0010727।
14: साबिक सूर्य किरण साकोष सदस्यता नम्बर 003-0000002 सदस्यता नम्बर 003-0000790।
13: साबिक द्रव्याञ्जली साकोस सदस्यता नम्बर 004-5802 सदस्यता नम्बर 004-3-3395।
14: साबिक भुटोल सेवा केन्द्र सदस्यता नम्बर 002-0010177 सदस्यता नम्बर 002-0010796।
13: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस
14: मिति यही आश्विन 25 गते बिहान 9:30 बजेदेखि 4 बजेसम्म
13: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 00100-7772 देखि 00108-90 सम्म
14: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
13: सेवा केन्द्र फर्सा टिकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
14: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
13: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था
14: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उपर छलफल गराउन चाहेमा वा कुनै जरूरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ
13: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा नगरपालिका वडा नम्बर 3 शंकर नगर रूपन्देही
14: फोन नम्बर 071-414-311-414-284 सेवा केन्द्र भलबारी 071-561-999 सेवा केन्द्र फर्सटिकर 071-40-0042 सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311 98-570-77-311 र 98-570-78-311
10: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
15: स्वास्थ्यमा बुटवल
16: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
15: असल अभ्यासदेखि मितिका कुरा
16: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
15: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
13: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
15: कार्यक्रम स्वास्थ्यमा बुटवल
17: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
1: ए ल ल लिनुहोस् भाइ।
0: अनि दाई कति भयो पैसा?
1: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: आग लागी हुन नदिन सधैँ चनाखो बनाऊ, खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ, सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं, ग्यासको गन्ध आए व्यवस्था नगरौं, सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं, दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ, चुरोट तमाखु चिलिम सुल्पा नखाऊ, खाएमा आगो राम्ररी निभाऊ, बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं, घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं, आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ, हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
6: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज, शान्तिको आवाज।
7: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय होए, पूरा शरीर ढके वाला कपड़ा पहना जाए, सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए, घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए, झाल और दरवाजा में जाली लगाई के बंद करा जाए, मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए, अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
8: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
5: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
0: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
7: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
9: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न बचाइदिनुहोस्।
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
11: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
12: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
13: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
15: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले दिदा भाउजूलाई रक्सी खाएर पिटेछन्।
1: ए झन्त झन्त
16: होइन, के भयो बाबु?
17: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
16: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौँ न, त्यसका लागि म आफै पहल गर्छु।
14: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
18: खुसीको खबर खुसीको खबर खुसीको खबर
19: होइन के खुसीको खबर हो दाजु?
18: अरे भाई, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
19: हो र?
18: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
14: सुशैलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली। तपाईले खोज्नुहुन्छ जस्तो पर्दाको पाइप सुलभ, राम्रो र सस्तो? हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीज प्रहरीलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 98-570-2567 र लोकनाथ भट्टराई, फोन 98-570-3358। पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली, तिरोत्तमा 15 मधौलिया, रूपन्देही।
20: यति बेला दिउँसोको 1 बज्यो।
21: सौजी क्युआर भयो है?
22: ए, बोक्नुहोस् त, मेसेज आएको छैन
23: घरि, एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
6: नेपाल सरकारसँगको सहकार्य, यूएन एड्सको सहयोगमा, समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
7: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
8: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
7: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
7: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
7: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन, तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन, अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
17: हाम्रा सेवाहरू
16: जनरल फिजिसियन
17: स्त्री तथा प्रसूति
16: बाल रोग
17: छाला तथा यौन रोग
16: हार जोड्ने नसा तथा बाथ रोग
17: टाउको तथा मनोरोग
16: नाक कान घाँटी
17: जनरल सर्जरी
16: भिडियो एक्सरे
17: डिजिटल एक्सरे
16: ईसीजी
17: डेन्टल तथा प्याथोलोजी
16: फिजियोथेरापी
17: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
18: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
19: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
20: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
21: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
22: 98-570-21-835
23: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: नमस्ते है नमस्ते होइन बुढेसकाल मा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्सनानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: सामूहिक विकास बचत तथा सहकारी संस्थाको 32औं वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना
8: यस संस्थाको 32औं वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ
7: साधारण सभा सञ्चालन सम्बन्धी विवरण
8: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन संस्थाको मुख्य कार्यालय अगाडि पट्टिको पार्किङ स्थल तिलोत्तमा 3 शङ्करनगर रूपन्देही
7: मिति यही आश्विन 24 गते बिहान सभा 9 बजेदेखि 4 बजेसम्म
8: मुख्य कार्यालयका सदस्यता नम्बर 001/0000001-0007771 सम्म
7: साबिक मणि प्रभा साकोष सदस्यता नम्बर 002-0000008 देखि सदस्यता नम्बर 002-0010072 सम्म
8: साबिक सूर्य किरण साकोष सदस्यता नम्बर 003-0000002 देखि सदस्यता नम्बर 003-0007090 सम्म
7: साबिक द्रव्याञ्जलि साकोष सदस्यता नम्बर 004-5-02 देखि सदस्यता नम्बर 004-3-0395 सम्म
8: साबिक भूतल सेवा केन्द्र सदस्यता नम्बर 002-0010747 देखि सदस्यता नम्बर 002-0010796 सम्म
7: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस
8: मिति यही आश्विन 25 गते बिहान 9:30 बजेदेखि 4 बजेसम्म
7: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 001007772 देखि 001089 सम्म
8: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
7: सेवा केन्द्र फर्साटिकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
8: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
7: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था
8: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उपर छलफल गराउन चाहेमा वा कुनै जरुरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ
7: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा नगरपालिका वडा नम्बर 3 शङ्करनगर रूपन्देही
8: फोन नम्बर 071-414-311-414-284 सेवा केन्द्र भलबारी 071-561-999 सेवा केन्द्र फर्सटिकर 071-40-0042 सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311 98-570-77-311 र 98-570-78-311
4: स्वास्थ्यमा बटवल
9: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
4: असल अभ्यासदेखि नीतिका कुरा
9: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
4: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
4: कार्यक्रम स्वास्थ्यमा बुटवल
9: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
9: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
10: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
9: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
10: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
9: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
9: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
11: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: स्वास्थ्य घर वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803364660।
1: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारामपुर मोबाइल 98570 2157 र 98472 96228
4: ए बुढा हेर्नुहोस् त आज पनि रिजे दाइले दिदा भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए धन्त धन्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश

0: यति बेला दिउँसोको दुई बज्यो। खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026311354।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो स्थित गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
8: फोन नम्बर 071-531-641।
9: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको।
9: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
13: ओमिन भाइ,
8: कता हो लखर लखर
17: घर बनाएर भ्याउनु भयो?
18: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
17: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा आठ, करैया, चार नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
19: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
20: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुको मेसो खोल्दैछौ क्या?
19: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
19: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
22: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाउ।
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
5: किन झोक्राउनु भन्छ काका
6: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
5: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
6: ए बुद्ध फाइबर कानछोली पनि त्यही भन्थ्यो
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570211757 र 98472928
7: विश्व शान्तिको मुहान लुम्बिनी

0: हाय दैव फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिकेछन्।
5: ए जान्त जान्त
2: होइन, के भयो बाबु?
6: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
2: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुशी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नानी खाना खान आऊ।
10: लाउ दिनुस।
9: हात धोयौ?
10: धोइसके बाबा।
9: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
10: ढिला भइसक्यो।
11: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिठी मिठी हात धुनु पर्छ।
9: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
11: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
12: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: उत्सवको पर्व
15: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
14: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
15: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
14: फोन नम्बर 071-542-6999 549-699।
16: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सधैँ हतार हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175625970। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा, बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी,
2: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व, नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 9826311 और 9826211।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
7: फोन नम्बर 0175316041, 535641।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू। सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश। आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुष 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य। बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधिक गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो। विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेपछि त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना र कार्यक्रमका लागि 5,59,17,72,27,00,000 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको छ। केन्द्रीय कार्यसमितिको बैठकले एजेण्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 छुट्टाछुट्टै क्लस्टरमा विभाजन गरेर छलफल थालिएको छ। बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ। यसै गरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरेको छ भने भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिएको छ। बन्द सत्रमा महामन्त्रीले पेश गरेको विधान र उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावमाथि पनि अहिले हलहरूमा छलफल भइरहेको छ। त्यसैबीच कांग्रेसको निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि उम्मेद्वारी मनोनयन, उम्मेद्वारी दरखास्तमा दावी विरोध सहित उम्मेद्वारको नामावली प्रकाशन हुनेछ। पर्सि 21 गते उम्मेद्वारको नामावली फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दावी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। त्यस्तै स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक र दिगो बनाउन रणनीतिक खरिद अध्ययन कार्यदल समेत गठन गरेको छ। यस कार्यदलले 60 दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दावी प्रणालीतर्फ अघि बढ़ेको छ। नेपाल वायु सेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले उच्च ब्याजदरको भार र सरकारी निकायबाट लिन बाँकी बक्यौताका कारण निगम गम्भीर आर्थिक संकटमा परेको बताउनु भएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा कालाखेतीले निगमको आमदानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै सकिएको बताउनुभयो। उहाँका अनुसार विगतमा राष्ट्र प्रमुखको विदेश भ्रमण, कोविडकालीन उद्धार उडान र विभिन्न देशमा गरेको रेस्क्यू फ्लाइट बापतको नेपाल सरकारबाट प्राप्त हुनुपर्ने 13,75,00,000 रूपियाँ उठाउन बाँकी छ। पटक पटक पत्रचार गर्दा पनि रकम भुक्तानी नहुँदा निगमको नगद प्रवाहमा चरम समस्या देखिएको छ। ब्याज दर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगम सहजै नाफामा जाने दावी गर्दै कालाखेतीले यसका लागि तत्काल राजकीय सहयोग र वित्तीय सुधारको आवश्यकता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन छ घर बरसिन छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू सुनसरी प्रहरले इनरुवा तीन सखुवा गाछी चेक पोस्टबाट 2,566 किलो गाँजा सहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजा सहित दुईजना पक्राउ परेका छन् पक्राउ पर्नेमा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ बन्दा सहित गाँजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ अब विदेशको खबर अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमानहरू फिर्ता लगाएको छ एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बम वर्षक विमानलाई फिर्ता लगाएको पुष्टि गरे पनि अमेरिकाले विमानहरू फिर्ता बोलाउनको आधिकारिक कारण भने खुलाएको छैन यो महत्वपूर्ण निर्णय गएको सेप्टेम्बर 27 ग्लोस्टर सायमा रहेको त्यस हवाई अड्डा नजिकै तीनवटा शंकास्पद गाड़ी देखिएको घटना लगत्तै भएको हो त्यो घटनाको सम्बन्धमा आतंकवाद सम्बन्धी आशंकामा प्रहरीले शुरूमा 5 र पछि एक बेलायती इरानी नागरिक गरी 6 जनालाई पक्राउ गरे पनि उनीहरू सबै अहिले धरौटीमा रिहा भइसकेका छन् फेयरफोर्ड हवाई अड्डाको यो घटना र अमेरिकी विमान फिर्ता लैजाने निर्णय बीच सम्बन्ध रहेको कुरालाई बेलायत र सरकारको प्रशासनिक केन्द्र व्हाइट हलका स्रोतहरूले अस्वीकार गरेका छैनन् घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नहमले यस मामिलामा इरानको संलग्नता रहेको बलियो संकेत देखेको बताउनु भएको थियो यद्यपि उहाँले विस्तृत जानकारी भने दिनुभएको छैन यता इरानले भने यस घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै त्यसलाई अस्वीकार गरेको छ अब खेल खबर पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्कन सक्ने बताएका छन् नेशन्स लीग अन्तर्गत नर्वे विरूद्धको खेलमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा शुरूआती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छोडेर बाहिरिएका थिए त्यसपछि उनले सामाजिक सञ्जाल मार्फत राष्ट्रिय टोली छोड्नुको कारणबारे उचित समयमा स्पष्ट पार्ने बताएका छन् राष्ट्रिय टोलीसँगको आफ्नो समय कसरी टुंग्याउने भन्ने निर्णय रोनाल्डो ले नै गर्नुपर्ने प्रशिक्षक जेससले बताए साबिक विजेता पोर्चुगलले रोनाल्डो बिना डेनमार्कमाथि 4-2 जीत हासिल गर्यो र त्यसपछि आइतबार नर्वेलाई पराजित गर्दै 100% नतिजासहित नेशन्स लीगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ 5 पटक बालोन डी ओर जितेका रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाड़ी हुन् उनले 234 अन्तर्राष्ट्रिय खेलमा 146 गोल गरेका छन् चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धार शरण स्थगित पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने स्वास्थ्य बीमाका लागि पुष 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य। बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अध्यावधि गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो। विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई।
4: मेरा छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44282042 44282042।
8: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज।
11: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
12: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए। झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
13: अनुरोध आगत लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
14: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
15: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
16: सफलता अनि संघर्षका कथा,
17: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
14: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
18: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
19: स्वयंसेवीका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
20: ए मुना बहिनी हो, किन अटालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
19: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न के गर्ने होला दिदी।
20: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
21: कुनै पनि बाल बालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 11:15 फोन गरी तुरन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फण्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
22: ओहो भाइ,
0: कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
2: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
0: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
22: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
2: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
22: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
0: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
23: अब जसो तसो दुःख गरेर
11: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा
0: ओहो भाइ कुखुरालाई
23: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
24: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
23: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
24: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
25: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
26: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: Arga Khanchi OPC Cement, Desh Ko Cement.
1: VPN Net, Paiko Afne Stanio ISP Bharpardo Internet Sathi. अब ढिलो इन्टरनेटलाई बाई बाई विभियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् विभियन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली विभियन नेट सम्पर्क प्रधान कार्यालय भुटुवाल 9 फोन 071438346 071438014 071438016 वा रूपन्देहीको नजिकको विभियन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
6: किन झोक्राउनु भो काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का

0: ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारायसिर मोबाइल 98570 21 757 र 98472 96 228।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गर्ने एउटा थाक्ने जहान। दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
5: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
8: ए ल ल, लिनुहोस् भाइ।
7: अनि दाई, कति भयो पैसा?
8: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
9: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
11: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
11: थप आहार सँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
1: सौजी क्युआर भयो
3: है? ए, बकनुस् त, मेसेज आएको छैन।

0: ओ, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठकुरे
0: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एटीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नमस्ते है नमस्ते होइन बुढे।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806-37111 र 9806-21354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0175316041 0175316041।
7: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
0: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
0: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
11: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
12: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
11: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
12: हुन त हो, घरका काम कति
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
11: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
12: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
11: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
12: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
13: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
6: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
14: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
15: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
14: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
16: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाउ
16: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
19: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
20: सामूहिक विकास बच्चा तथा ऋण सहकारी संस्थाको 32 वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना
21: यस संस्थाको 32 वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ
20: साधारण सभा सञ्चालन सम्बन्धी विवरण
21: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन संस्थाको मुख्य कार्यालय अगाडि पट्टिको पार्किङ स्थल तिलोत्तमा 3 शङ्कर नगर रूपन्देही
20: मिति यही आश्विन 24 गते बिहान सभा 9 बजेदेखि 4 बजेसम्म
21: मुख्य कार्यालयका सदस्यता नम्बर 001-0000001 देखि 001-0077771 सम्म
20: साबिक मणि प्रभा साकोष सदस्यता नम्बर 002-0000008 देखि सदस्यता नम्बर 002-0010702 सम्म
21: साबिक सूर्य किरण साकोष सदस्यता नम्बर 003-0000002 देखि सदस्यता नम्बर 003-0000790 सम्म
20: साबिक द्रव्याञ्जली साकोष सदस्यता नम्बर 004-5802 देखि सदस्यता नम्बर 004-3-0395 सम्म
21: साबिक भुटोल सेवा केन्द्र सदस्यता नम्बर 002-0010707 देखि सदस्यता नम्बर 002-0010796 सम्म
20: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस
21: मिति यही आश्विन 25 गते बिहान 9:30 बजेदेखि 4 बजेसम्म
20: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 001007772 देखि 001089 सम्म
21: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
20: सेवा केन्द्र फर्सा टिकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
21: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
20: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था
21: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उपर छलफल गराउन चाहेमा वा कुनै जरुरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ
20: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिरुत्तमा नगरपालिका वडा नम्बर 3 शंकर नगर रूपन्देही
21: फोन नम्बर 071-414-311 414-284 सेवा केन्द्र भलबारी 071-561-999 सेवा केन्द्र फर्सटिकर 071-40-0042 सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311 98-570-77-311 र 98-570-78-311

0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यास देखि नीतिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: यति बेला दिउँसोको 4 बज्यो।
4: डढिलोबाट बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं। छुवाछुत र भेदभाव जन्य कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
11: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
10: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
11: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
10: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
11: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
10: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
12: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानुनी आधार पनि हो।
10: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: आरका खांची ओपीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
5: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: होइन पुर्खे बा, किन के भयो र?
1: बाह्र चौरा आइस घुमे खै
0: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
1: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
2: वडा अध्यक्षज्यू नमस्कार।
3: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिक ठाक?
2: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
3: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
2: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
3: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सौजी क्युआर भयो है?
11: ए, बगनुस् त, मेसेज आएको छैन।

0: सामाजिक प्राली प्रस्तुत गर्दछ।
1: अपरेसन सक्सेस भयो तर भोलि पर्सि अब खुट्टाहरू हातहरू केही चल्न नसके प्यारालाइसिसको अवस्थामा हुन्छ, त्यो हामीले भन्न सकिँदैन।

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला

0: हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
2: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
3: हाम्रा सेवाहरू:
2: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
3: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
2: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
3: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
2: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
4: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
5: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: टाटा पेन्ट्स, हामी रंगाउँछौ नेपाललाई। द ब्ल्याक हर्स, बाजेदेखि नातिसम्म, 1914 अहिलेसम्म। सिटी एक्सप्रेस, मनी ट्रान्सफर जहाँ नेपाली त्यही सिटी एक्सप्रेस। पेन जादु ऑयल,

नमस्कार। रूपन्देही जिल्लामा एउटा सानो तर रमाइलो गाउँ छ रुद्रपुर। वीर शमशेरका साइला छोरा रुद्र शमशेर यहाँ आएर बसेकोले यस ठाउँको नाम रुद्रपुर रहेको जनश्रुति छ। तराईको मलिलो समथर भूमि र रहरलाग्दो उब्जनीले गर्दा यहाँ पहाड़बाट विभिन्न जात जाति र भाषा भाषीहरू तराई झरे। रमाइलो बस्ती बस्यो, रमाइलो गाउँ बन्यो। यहाँ हरेकका आफ्ना आफ्नै भोगाई छ, आफ्ना आफ्नै स्मृतिका कथाहरू छन्। त्यसमध्ये यही समुदायको एक प्रेमिल जोडीको एउटा मार्मिक कथा हो यो। यहाँ अभावको दबावले गर्दा रुद्रपुरको एउटा ठिटो प्राणभन्दा प्रिय मायालुलाई यो रमाइलो गाउँलाई चटक्क छाडेर हिँड्नु पर्ने बाध्यता यहाँ कम मार्मिक छैन।

0: होइन, यो अल्लारेलाई कसै छोरी देला र समयमा नसारेको खेती खलो न धनसारको भन्छन्। बेलैमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो?
1: हो त नि, मैले पनि त्यही भनेको। पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

हेर नाति, मायाले मात्र जीवन धान्दैन, तेरो आमा बितेको पनि वर्ष दिन भइसक्यो। अब भोलिको भविष्य र सन्ततिको लागि भए पनि

0: जो मेरो जिजुबा गए बा पनि गए अब हजुर नै गएपछि म त अब गएको नै हुन्छ।
1: अनि खाना परेन र भन्छु के
2: हाम्रै लागि त भन्यो नि।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: चिकित्सक वा स्वास्थ्य कर्मी को सल्लाह बिना आफू खुशी प्रतिजैविक औषधि को सेवन नगरौं।
2: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
1: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
2: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
1: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
1: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
5: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
9: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
0: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
2: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
4: होइन पुर्खे बा, किन के भयो र?
5: 12 चौरा
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
4: सम्पर्क क्रिम्सन अस्पताल, त्रिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-744।
6: हाय दैव, फेरि मदिरे खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
7: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
8: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
6: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
7: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
9: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
10: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
11: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने कांग्रेसको नीति, रूख चिन्हमा मात्रै चुनाव लड्ने संकल्प, विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिने। भोटेपछि बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5 खर्ब 59 अर्ब बजेट स्वीकृतिका लागि सिफारिश। स्वास्थ्य बीमा सेवाका लागि पुस 1 देखि राष्ट्रिय परिचय पत्र अनिवार्य, बीमितलाई ई पोर्टल मार्फत विवरण अनिवार्य अध्यावधि गर्न आग्रह। रकम फिर्ता दिने गरी बुटोलमा बैंकले लिलाम गरेको घर टोलवासीले भित्राए पूर्व घर धनीलाई, न्यून मूल्यमा घर लिलाम गरेर ऋणीलाई घरबार विहीन बनाएको आरोप। माटोको ढिस्कोमा पुरिएर बागलुङको निसी खोलामा 2 जनाको ज्यान गयो, 1 जना घाइते। गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल। मनसुन बाहिरिए पनि लुम्बिनीमा वर्षा, धान र तरकारी खेतीमा क्षति र सुर्खेतमा 10 औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने प्रष्ट नीति अघि सारेको छ। काठमाडौँमा जारी 15 महाधिवेशनमा सभापति थापाले पेश गरेको राजनैतिक प्रस्तावमा आफ्नै चुनाव चिन्ह रूपमा मात्रै चुनाव लड्ने दृढ़ संकल्प गरिएको हो। विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै भिन्ने नीति लिएको हो। दस्तावेजमा भनिएको छ, निर्वाचन पूर्व गठबन्धन नगरी रूख चिन्हमा आफ्नै उम्मेद्वार र कार्यक्रम सहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धतामा हामी दृढ़ छौं। पार्टीले के गर्ने र के नगर्ने भनेर छुट्याएको राजनीतिक मर्यादा खण्डमा पनि निर्वाचन पूर्व गठबन्धन र मतको अंकगणितमा आफ्नो पहिचान निर्भर नबनाउने स्पष्ट पारिएको छ। आफ्नै पार्टीको चिन्ह कार्यक्रम उम्मेद्वार सहित प्रतिस्पर्धा गर्दै जित्न योग्य भन्ने पार्टीको घोषणा छ। कांग्रेसले अन्य राजनैतिक दलहरूसँग राष्ट्रिय मुद्दामा सहकार्य गरे पनि त्यसलाई सत्ताको लेनदेनमा नबदल्ने नीति लिएको छ। संविधानको रक्षा, विपद, राष्ट्रिय सुरक्षा, न्याय र सार्वजनिक हितका विषयमा आवश्यक सहकार्य गर्न सकिने तर सहकार्यलाई सत्ता वा संस्थाको भागभण्डामा बदलिन नदिने दस्तावेजमा उल्लेख छ। पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनैतिक सहकार्य नबनाउने कांग्रेसको प्रतिबद्धता छ। निर्वाचन प्रणाली सुधारका लागि कांग्रेसले कुनै पनि उम्मेद्वारलाई भोट हाल्दिन भन्न पाउने अधिकार अर्थात नो भोट वा कुनै उम्मेद्वार स्वीकार नगर्ने विकल्पलाई सार्वजनिक बहसमा लैजाने प्रस्ताव गरेको छ। स्वच्छ र कम खर्चिलो निर्वाचन तथा विदेश वा स्थायी निर्वाचन क्षेत्र बाहिर रहेका नागरिकको मतदान पहुँचका लागि सुधार अघि बढ़ाइने पनि प्रस्तावमा उल्लेख छ। यसैबीच नेपाली कांग्रेसका नेता एवं अर्बपति विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। उहाँले युवा नेतृत्व मार्फत आर्थिक रूपान्तरणमा नयाँ अध्याय शुरू गर्नुपर्ने आजको आवश्यकता भएकाले उम्मेद्वारी दिएको बताउनु भएको हो। सरकारले भोटेपछि त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेकका खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकले पुननिर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिशका आधारमा यस्तो निर्णय भएको हो। यसै गरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,70,72,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। यसै गरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ, प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनस्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। आउँदो पुस 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। 16 वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको हो। गत साता बसेको स्वास्थ्य बीमा बोर्डको दोस्रो बैठकले बीमा सेवा प्रवाहमा डिजिटल सुधार गर्ने क्रममा राष्ट्रिय परिचय पत्रलाई पनि अनिवार्य गर्ने निर्णय भएको बोर्डका प्रवक्ता बीकेश मल्लले बताउनुभयो। बोर्ड अध्यक्षमा सुभाष प्याकुरेल आएपछि बसेको पहिलो बैठकले स्वास्थ्य बीमा बोर्डबाट प्रवाह हुने सेवालाई विस्तारै डिजिटल बनाउँदै जाने निर्णय भएको पनि मल्लले जानकारी दिनुभयो। सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि भएको छ। यसबाट बीमितको पहिचान सुनिश्चित हुने, दोहोरो आबद्धता नियन्त्रण हुने, केवाईसी अध्यावधिक प्रभावकारी हुने र दावी व्यवस्थापन विश्वसनीय हुने बोर्डको दावी छ। यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवा गुणस्तर, लागत नियन्त्रण र दावी व्यवस्थापन सुधार हुने अपेक्षा बोर्डले गरेको छ। यस्तै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट ईएमआर प्रणाली मार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दावी विवरणलाई प्रचलित कानून र निर्धारित मापदण्ड बमोजिम दावी मान्यता दिने निर्णय पनि बोर्डले गरेको छ। यसबाट हस्तलिखित प्रिस्क्रिप्सन, म्यानुअल दावी, कागजी अभिलेख र भुक्तानी ढिलाइ क्रमशः घट्ने बोर्डको अनुमान छ। लुम्बिनी विकास बैंकले लिलाम गरेको बुटवल मिलनचोकको एक घरमा टोलवासी लगायतको समूह मिलेर पूर्व घरधनीलाई भित्र आएका छन्। व्यवसायी दुर्गाबहादुर पौडेल र लक्ष्मी विष्ट पौडेलले छापाखाना सञ्चालनका लागि बैंकबाट 48 लाख ऋण लिएकोमा ऋणको ब्याज समेत गरी 58 लाख रूपियाँ तिर्न नसकेको भन्दै बैंकले सो घर 53 लाख रूपियाँमा लिलाम गरेको थियो। उक्त घर सुर्खेत ठेगाना भएका गोविन्द लामिछानेले खरिद गर्नुभएको हो। बैंकले न्यून मूल्यमा लिलाम गरेर पौडेल दम्पतिलाई घरबार विहीन बनाई अन्याय गरेको भन्दै टोलवासी नागरिक समाज र दुर्गा प्रसाद नेतृत्वको अभियानका स्थानीय व्यक्ति समेतले पूर्व घरधनी पौडेललाई आज घरभित्र आएका हुन्। त्यसअघि उनीहरूले देवीनगरस्थित बैंकको शाखा कार्यालयमा केही बेर ब्यानर सहित धरना दिएका थिए। पूर्व घरधनी लक्ष्मी विष्टले कोरोना महामारीको असर लगायतले व्यवसायमा मन्दी आएपछि बैंकको साभा ब्याज तिर्न समस्या भएको तर घर बिक्री गरेर ऋण चुक्ता गर्ने समझदारी हुँदाहुँदै मिलेमतोमा सस्तो मूल्यमा लिलाम गरिएको आरोप लगाउनुभयो। घर लिलाम भएपछि पौडेल दम्पति दुवैजना डिप्रेशनको शिकार बनेको र अरूको घरमा शरण लिएर बस्न बाध्य भएको थाहा पाएपछि घर खरिद गर्ने व्यक्तिलाई पैसा फिर्ता गर्ने गरी पूर्व घरधनीलाई घरभित्राइएको टोलवासी गौरा केसीले बताउनुभयो। बैंकले भने लिलामी सूचना निकालेर ऋणीलाई पटक पटक जानकारी गराउँदा पनि व्यवस्था गर्दा लिलाम हुन पुगेको जनाएको छ। लिलाम मार्फत घर सकारेका लामिछानेले आफूले गरेको लगानी र त्यस यताको बैंक ब्याज पाए घर फिर्ता गर्न तयार रहेको स्पष्ट पार्नुभयो। बाबुलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका 3 जना श्रमिक मध्ये 2 जनाको ज्यान गएको छ। 1 जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डै 7:30 बजे काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बाबुलुङका प्रमुख प्रहरी उपरीक्षक फणेन्द्र प्रसादका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको हो। पुरिएका रोल्पाका कृष्ण घरते मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि बुर्तीबाङ लगिएको निसीखोला गाउँपालिका 3 का वडाध्यक्ष रमेश विक्रम साईले बताउनुभयो। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। गुल्मी जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ। परीक्षण सफल भएसँगै उक्त साहसिक पर्यटन पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। नगरपालिकाले निर्माण गरेको उक्त पूर्वाधारमा 568 मिटर लामो जिपलाइन र 110 मिटर लामो स्काई साइक्लिङ भएको बनाइएको छ। परीक्षणका क्रममा 40 जनाले जिपलाइन र स्काई साइक्लिङको प्रत्यक्ष अनुभव लिएका छन्। पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिकाका प्रमुख सुलोस पन्थीले बताउनुभयो। समुद्री सतहबाट 2300 मिटरको उचाइमा रहेको रेसुङ्गाबाट माछापुछ्रे, धौलागिरी लगायत दर्जनौ हिमा श्रृंखला तथा मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। रेसुङ्गा पार्कदेखि केही माथि पुगेपछि ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गा यज्ञशाला, महापोखरी, सिद्धस्थान, रामकुवा, विष्णु पादुका र साउने लगायत काठमाडौँमा सहजै पुग्न सकिन्छ। जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसून बाहिरिसकेको जनाए पनि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा गैरातीदेखि वर्षा भइरहेको छ। वर्षाका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुनका साथै कृषकहरू समस्यामा परेका छन्। वर्षाका कारण विशेष गरी पाक्ने बेला भएको र भित्रन तयार पारिएको धान बालीमा क्षति पुगेको छ। कतिपय स्थानमा काटिसकेको धान खेतमै डुबानमा परेको छ भने कतिपय ठाउँमा हावाहुरी र वर्षाले धानका बोट ढलेको छ। यसका साथै मौसमी तथा बेमौसमी तरकारी खेतीमा समेत वर्षाले ठूलो नोक्सानी पुर्याएको स्थानीय कृषकहरूले बताएका छन्। अचानक मौसम में आएको परिवर्तनले कृषि क्षेत्र में पुर्याएको क्षतिप्रति चिंता व्यक्त गर्दै कृषि विज्ञहरूले तत्काल खेत में पानी जम्न नदिने व्यवस्था मिलाउन र पाकेको धान सुरक्षित स्थान में राख्न सुझाव दिएका छन्। मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई वर्षा भएको हो। र दशौं राष्ट्रीय खेलकूद प्रतियोगिताको मूल आयोजक समितिको सचिवालय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले आज सचिवालयको उद्घाटन गर्नुभएको हो। सचिवालय सञ्चालनमा आएसँगै दशौं राष्ट्रीय खेलकूदको तयारीले थप गति लिने आयोजकले जनाएका छन्। कर्णाली प्रदेश खेलकूद विकास परिषदका सदस्य सचिव रविन चन्दले सचिवालय सञ्चालनमा आएसँगै प्रदेशमा प्रतियोगिताको रौनक बढ़ेको बताउनुभयो। तयारीका कामलाई व्यवस्थित रूपमा अघि बढ़ाउन सचिवालयले आवश्यक समन्वय गर्ने उहाँको भनाई थियो। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने कांग्रेसको नीति, रूख चिन्हमा मात्रै चुनाव लड्ने संकल्प, विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिने, भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित, पुननिर्माण तथा पुनस्थापनाका लागि 5.59 खर्ब बजेट स्वीकृतिका लागि सिफारिस, स्वास्थ्य बीमा सेवाका लागि पुस 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य, बीमितलाई ई पोर्टल मार्फत विवरण अनिवार्य अध्यावधि गर्न आग्रह, रकम फिर्ता दिने गरी बुटोलमा बैंकले लिलाम गरेको घरमा टोलव्यासीले भित्राए पूर्व घरधनीलाई न्यून मूल्यमा घर लिलाम गरेर ऋणीलाई घरबार विहीन गराएको आरोप, माटोको ढिस्कोमा पुरिएर बागलुङको निसी खोलामा 2 जनाको ज्यान गयो, 1 जना घाइते, गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई स्लाइडिङको अन्तिम परीक्षण सफल, मनसुन बाहिरिए पनि लुम्बिनीमा वर्षा, धान र तरकारी खेतीमा क्षति र सुर्खेतमा 10 राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन। अपराह्न 5 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मरेँ के हो?
5: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
5: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: होइन, के खुसीको खबर हो दाजु?
9: अरे भाई, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
9: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
11: तिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
12: सबै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
13: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
12: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल

0: कर्मचारी सुन्दले के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
2: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
4: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: केको छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
4: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
3: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
7: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा आओ बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: जब तपाईं कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईंको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईंको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
3: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
2: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
3: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
2: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
4: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
2: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
3: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
1: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
2: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
4: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
5: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
6: अपाङ्गता भएका महिलाका अधिकारका कुरा
7: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
8: सफलता अनि संघर्षका कथा
9: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
6: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा
10: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
14: विश्व शान्तिको मुहान हो

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 0174383646, 0174383014, 0174383016, वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
5: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधी हालेको।
5: लौ न शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको।
4: सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क। अहिले बेलुकीको 6 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी पछिको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट सिफारिश।
0: ग्यासको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर। सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द, नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने।
1: कांग्रेस महाधिवेशनको बन्द सत्र चल्दै, चुनाव प्रक्रिया पनि आजैदेखि शुरू। 15 सार्वजनिक संकल्प र प्रतिबद्धता सार्वजनिक। नेतृत्वको सोच, व्यवहार र कार्यशैली पनि परिवर्तन हुनुपर्ने महाधिवेशनमा सहभागीहरूको भनाई।
2: परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई दोहोरो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
0: चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई प्रदान गर्ने। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धानले मानव स्वास्थ्यको खोजमा नयाँ बाटो खोलेको निष्कर्ष।
1: र खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपा बीच सम्झौता, देशभर 27 रंगशाला र कवर्ड हल बन्ने।
3: आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
4: थप जानकारीको लागि 9853145131 वा व्हाट्सएप र भाइबर नम्बर 9803555678 सम्पर्क गर्नुहोस्।
3: एनआईसी एसिया क्यापिटल।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने झण्डै 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै सरकारले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोगमा भएका बुदा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सहसचिव पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि भएको प्रवक्ता पोखरेलले बताउनुभयो।
1: सरकारले भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक सबै अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकले पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिका को समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो।
0: यसैबीच बढ़दो प्राकृतिक विपदलाई ख्याल गरेर सरकारले सड़क र पुलको डिजाइनमा परिवर्तन गर्ने गरी आन्तरिक गृह कार्य थालेको छ। भोटीकोशी र काली गण्डकीमा आएको बाढ़ी पहिरोले सड़क पूर्वाधारमा अर्बौंको क्षति पुर्याएपछि सरकार यस्तो तयारीमा जुटेको हो। नेपाल पूर्वाधार पत्रकार समाजले आज काठमाडौँमा आयोजन गरेको कार्यक्रममा पूर्वाधार विकास मन्त्रालय र सड़क विभागका अधिकारीहरूले जलवायु परिवर्तनका कारण बाढ़ी पहिरोको स्वरूप र क्षति आकलनभन्दा बाहिर गएको बताएका छन्। मन्त्रालयका सहसचिव मार्जुन अधिकारीले विपद केन्द्रित मर्म सम्भार तथा विपद उत्तानशील इकाई स्थापना गर्न लागि जानकारी दिनुभयो। उहाँले अब बाढ़ीमा लेदो र घिग्रान समेत बग्ने गरेकाले माथिल्लो तटीय क्षेत्रमा त्यही अनुसारका अग्ला र लामा पुल तथा सड़कको नयाँ डिजाइन कोड लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सड़क विभागका महानिर्देशक विजय जैशीले बाढ़ीले पूर्वाधारको डिजाइनमा पुनर्विचार गर्न झकझकाएको बताउँदै विपद सम्बन्धी विज्ञ इन्जिनियरहरूको दरबन्दी र अन्तर्राष्ट्रिय परामर्शदातासँग छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापा, निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त लगायतले दीर्घकालीन रणनीतिका लागि भूगर्भ र हाइड्रोलोजी अध्ययनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ।
1: भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिकै पृष्ठभूमिमा आज परेको विश्व बसोबास दिवसका अवसरमा सुरक्षित र एकीकृत बस्ती निर्माण गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ सहितका 15 पालिकाका हजारौं नागरिक प्रत्यक्ष प्रभावित भएका छन् भने 7,500 भन्दा बढ़ी आवासमा क्षति पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरूले नेपालका बस्तीहरू जलवायु मैत्री र विपद प्रतिरोधी हुनुपर्नेमा जोड़ दिएका छन्। उनीहरूले भवन निर्माण सम्बन्धी मापदण्डको कड़ाईका साथ पालना गर्नुपर्ने र तीनै तहका सरकार बीचको समन्वयमा सुलभ तथा सुरक्षित आवासको पहुँच सुनिश्चित गरिने बताए। आज मनाइएको विश्व बसोबास दिवसको यस वर्षको नारा सुलभ आवास सुरक्षित बसोबास रहेको छ।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको बताउनु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले अन्तर्राष्ट्रिय भू राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको उहाँको जिक्री छ। सांसदहरूले उठाएका ग्यास आपूर्ति सम्बन्धी प्रश्नमा मन्त्री शाहले भू राजनीतिक परिस्थितिका कारण बाह्य वस्तुमाथिको निर्भरता कम गर्नुपर्ने आफ्नो अडान दोहोर्याउनुभयो।
1: नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले मूल्य वृद्धि लगायत विभिन्न कारण देखाउँदै आजदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको हो। संघका अध्यक्ष सुधीर पराजुलीले निकाल्नु भएको विज्ञप्तिमा मध्य पूर्वको तनावका कारण इन्धन र फाइबरको मूल्यमा भएको वृद्धि, अत्याधिक मुद्रास्फीति र चिपसेटको मूल्य बढ़ेका कारण संचालन गर्न कठिन भएर सस्ता दरका प्याकेज बन्द गर्नु परेको उल्लेख छ। उपभोक्ता अधिकार कर्मीहरूले भने निजी प्रदायकहरूको यो निर्णय अनुचित भएको प्रतिक्रिया दिएका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल सिन्हाका अनुसार यसले विद्यार्थीदेखि साना व्यवसायीसम्मलाई असर पार्नुका साथै नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुर्याएको छ। निजी क्षेत्रका कम्पनीहरूले सस्ता प्याकेज बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकम एनटीसीले भने ब्रडब्याण्ड इन्टरनेट सेवाको शुल्कमा तत्काल फेरबदल गर्ने कुनै योजना नरहेको बताएको छ।
0: स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना निकाल्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दावी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा कांग्रेस महाधिवेशनमा सहभागीहरूको अपेक्षासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी परेको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय, पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खरबभन्दा बढ़ीको बजेट सिफारिश, ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर, सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द, नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने उपभोक्ता अधिकार कर्मीको भनाई लगायतका खबर प्रस्तुत गरिन्।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली कांग्रेसको 15औं महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको छ। केन्द्रीय कार्य समितिको बैठकले एजेण्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 वटा छुट्टा छुट्टै क्लस्टरमा विभाजन गरेर छलफल थपिएको हो। हिमाल, पहाड़ र मधेस तराई गरी 3 क्लस्टर अन्तर्गत हिमाल हल, पहाड़ हल र तराई मधेस हल निर्धारण गरिएका छन्। जसमध्ये हिमाल हलमा 2331, पहाड़ हलमा 2226 र तराई हलमा 2376 प्रतिनिधि सहभागी भएका छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनैतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसैगरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरिएको छ भने भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति ल्याइएको छ। सांगठनिक रूपान्तरणतर्फ पार्टी सदस्यता डिजिटल बनाउने, उम्मेद्वार चयनमा प्राइमरी चुनाव प्रणाली लागू गर्ने तथा 18-21 वर्षका युवा समेट्न युथ काउन्सिल गठन गर्ने प्रस्ताव गरिएको छ।
0: नेपाली कांग्रेसको 15औं महाधिवेशनको बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। आज सभापति गगन थापाको राजनीतिक सहित 4 प्रतिवेदन पेश भएका हुन्। उपसभापति विश्व प्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले सांगठनिक, कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो। पार्टीका उपसभापति विश्व प्रकाश शर्माले बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक संस्कृतिको क्षय र युग अनुकूल रूपान्तरण अभिभावर र प्रतिवेदनमा कांग्रेसले अब पार्टीभित्र र बाहिर कहिल्यै नजेराउने विषयहरू स्पष्ट पारेको छ। संकल्पहरूमा व्यक्ति केन्द्रित राजनीति नगर्ने, फरक विचारलाई स्थायी गुट नबनाउने, अवसर अनुसार सिद्धान्त नफेरिने, पहुँचका आधारमा उम्मेद्वारी नदिने तथा सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने उल्लेख छ। यस्तै चुनावी घोषणा पत्रलाई कार्यान्वयन विहीन हुन नदिने र कानूनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति अन्त्य गर्ने कांग्रेसले प्रण गरेको छ। नकारात्मक मात्र होइन, पार्टीले अब के गर्छौं भन्नेतर्फ 15 सकारात्मक प्रतिबद्धता समेत सार्वजनिक गरेको छ, जसमा पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने, गुटको सट्टा विचारका आधारमा आन्तरिक प्रतिस्पर्धा गराउने र पार्टी सदस्यहरूलाई आय आर्जनसँग जोड्न 3 पार्टीका लागि 4 रोटीका लागि भन्ने नयाँ अवधारणा अघि सारेको छ। यसै गरी उम्मेद्वार छनौटका लागि इलेक्सन ब्यूरो मार्फत प्राइमरी पायलट प्रोजेक्ट सञ्चालन गर्ने, सरकारमा हुँदा राजनीतिक नियुक्तिमा इन्टिग्रेटिभ भेटिङ सिस्टम लागू गर्ने र पार्टी कार्यालयहरूलाई नागरिक सम्वाद केन्द्रको रूपमा विकास गर्ने कांग्रेसले जनाएको छ। पारदर्शिता, सुशासन र नागरिकको विश्वासलाई राजनीतिक सफलताको प्रमुख मापदण्ड बनाउँदै कांग्रेसले यी रूपान्तरणका कामहरू अघि बढ़ाएको छ।
1: यस्तै कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार आज बेलुका 8:30 मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि उम्मेद्वारी मनोनयन, उम्मेद्वारी दरखास्तमा दावी विरोध सहित उम्मेद्वारको नामावली प्रकाशन हुनेछ। पछि 21 उम्मेद्वारको नामावली फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 बिहान 7 बेलुका 5 मतदानको कार्यक्रम तोकिएको छ। कांग्रेसले केन्द्रीय समितिको आकार बढ़ाएर 281 सदस्य पुर्याउने समझदारी गरेको छ। यसअघि 2078 सालको 14 महाधिवेशनमा 168 सदस्य केन्द्रीय समिति रहेकोमा गत पुसको विशेष महाधिवेशनबाट यसलाई 231 सदस्य बनाइएको थियो। अब भने विधान संशोधन प्रस्ताव मार्फत यसलाई बढ़ाएर 281 सदस्य बनाउन लागेको हो। महामन्त्री प्रदीप पौडेलका अनुसार नयाँ प्रस्तावमा एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिला सहित 3 उपसभापति, 3 महामन्त्री र 14 सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। सहमहामन्त्री मध्ये 11 जना निर्वाचित र 3 जना मनोनित हुनेछन्, जसमा एक महिला अनिवार्य गरिएको छ। यस्तै खुल्लातर्फ केन्द्रीय सदस्य 45 र खुल्ला महिलातर्फ 17 जना रहनेछन् भने अन्य सबै क्लस्टरमा पनि संख्या बढ़ाइएको छ।
0: नवयुवा आन्दोलनपछि भइरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीले आफ्नो विगत, वर्तमान र भविष्यबारे आत्मसमीक्षा गर्ने अवसर पनि बनेको छ। पार्टीप्रति युवाहरूमा देखिएको वितृष्णा कांग्रेसको आदर्शप्रति नभई कार्यशैलीप्रति थियो भन्ने भाष्य अहिले प्रतिनिधिहरूको बोलीमा सुनिन्छ। हामीले हिजो काठमाडौँ खुला मञ्चमा भएको कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा देशका विभिन्न जिल्लाबाट आएका सहभागीहरूलाई अबको नेतृत्वलाई के सुझाव दिनुहुन्छ भनेर सोधेका छौं।
13: आनन्द सन्तोषी राय धनकुटा, अबको नेतृत्वभित्र ज्येष्ठलाई मान गर्दै राख्ने, जेनजीहरूलाई चाहिँ काममा जोत्ने हो, कांग्रेसलाई बदल्ने, देशको अर्थतन्त्र, सामाजिक विकास, राष्ट्रिय एकतालाई बलियो बनाउने हो।
14: गंगा दाहाल सिन्धुलीबाट रूपान्तरणको नाममा नेतृत्वको अनुहार मात्र रूपान्तरण भएर हुँदैन, व्यवहार, सोच र सबै कुरा समेटिने हिसाबले रूपान्तरण भएको सबैले हेर्न चाहेको छ। यसर्थ अबको कांग्रेस सशक्त कांग्रेस, परिवर्तित कांग्रेस, ऊर्जाशील कांग्रेस र सबैलाई समेटेर लिएर जाने गर्विलो कांग्रेस बन्नपर्छ भन्ने हाम्रो चाहना छ।
15: दिनेश भट्ट, घर चाहिँ टोठी, जुन चाहिँ समाजमा पर्दो चाहिँ ध्रुवीकरण गइरहेको छ, त्यो ध्रुवीकरणलाई चाहिँ मत्थर गर्दै समाजलाई चाहिँ, राष्ट्र सबैलाई चाहिँ एक ढिक्का बनाएर नेपाली कांग्रेसले पुरानो आफ्नो चाहिँ ऐतिहासिक विरासतलाई चाहिँ पुनर्जीवित गरोस्।
16: उर्मिला पन्ज्यार, म उत्तरी हो। कांग्रेस पार्टी सत्तामा हुनु नहुनु कुनै ऊ राख्दैन, तर जनताको काम चाहिँ प्रत्यक्ष हुनु पर्यो, जनताले महसुस गर्नु पर्यो, तर सिस्टमलाई चाहिँ ल र अर्डरको अनुसार चलाउनु पर्यो, भोलि जोसुकै आए पनि देश चलिराख्नु पर्यो।
17: अङ्क प्रसाद फुयाल, भोजपुर। अब युवकले अगाडि बढे, युवक आउनै पर्छ, देशमा युवक आएन भनेदेखि देश बन्दैन, त्यसकारण हामी बुढापाकाले आशीर्वाद दिने हो।
18: शान्ता बास्कोटा, कोशी प्रदेश 5 जिल्लाबाट। कसैले एउटा सानो समूहलाई मात्रै लिड नगरिकन सबैको के हो त, त्यसलाई चाहिँ हेरेर छलफल गरेर भूगोलको आधारमा हामीले कस्तो कस्तो नीति नियमहरू पनि बनाउनु पर्छ, त्यो कुरालाई मनन गर्न जरुरी देखिन्छ। त्यस्तै सँगसँगै कुनै पनि आर्थिक बाटो अगाडि नबढेसम्म चाहिँ अगाडि देश विकास हुन पनि सक्दैन। हामी उद्यमशीलतालाई प्रायोरिटी दिएर जानुपर्छ। अबको आवश्यकता भनेको युवा र उद्यमशीलतालाई अगाडि बढाएर गयो भने हामी युवाहरू यही स्थापित हुन सक्छौ। त्यसको लागि चाहिँ छुट्टै योजना कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ।
19: सक्षम काती मन्थली रामेछाबाट, जस्तै यो महाधिवेशनबाट 44,000 युवा पार्टीभित्र प्रवेश गरेका छन् नेतृत्वमा। त्यसै गरी अब अरू महाधिवेशनमा पनि 44,000 50 60 70 त्यसै गरी युवालाई चाहिँ पार्टीभित्र ठाउँ दिँदै गएदेखि अझ पार्टी चाहिँ एकदम बलियो हुने चाहिँ मेरो कुरा छ।
20: शान्ति शर्मा लुम्बिनी प्रदेश। यो युवालाई सबैलाई समेटेर जेएनजी युवाको मनभावनादेखि परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई एकदम दक्ष एकदम अनुभवी र यो देशलाई एकदम दोहोरिलो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
21: विनोद राज जोशी दार्चुला हो। नेपाली कंग्रेसले आफ्नो अस्तित्व बचाउने हो भने आफू के हो, नेपाली कंग्रेसको आत्मा के हो, नेपाली कंग्रेस किन स्थापना भएको थियो, कसरी स्थापना भएको थियो, यसमा कस्ता कस्ता व्यक्तिहरूले शहादत दिएका छन्, ती सबै कुरालाई सम्झिनुपर्छ। नेपाली कंग्रेसको नेतृत्वले राष्ट्रियता लोकतन्त्र समाजवादको विचारलाई पुनर्भाषित गर्ने संकल्प राख्न सक्नुपर्दछ। नेपाली कंग्रेसको नेतृत्वले चाहिँ अनुशासनहीनता गैर कानूनी कुराहरू जति पनि हुन्छन् यस्ता आफ्नो पार्टी पंक्तिमा भएका कुनै पनि व्यक्तिहरूको संलग्नतालाई एकदम कट्टरताका साथ चाहिँ कारवाही गर्ने क्षमता राख्न सक्नुपर्छ र न्यायोचित रूपमा चाहिँ अवसरको वितरण गर्न सक्नुपर्दछ।
22: विदिता मिश्र काठमाडौँ। पछिल्लो समय जुन युवाहरूको वितृष्णा भएको थियो पार्टीप्रति, यो नेपाली कांग्रेसको आदर्शप्रति नभइकन यो पछिल्लो कार्यशैलीप्रति भएको थियो। 15 महाधिवेशन जुन भइरहेको छ यसमा चाहिँ युवाको अर्थपूर्ण सहभागिता हुनेवाला छ, युवाको समावेशिता भनेको चाहिँ अब निर्णायक भूमिकामा नै हुनेछ भनेर त्यसैले म एकदम विश्वस्त छु।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
23: कृषि मन्त्र नार्कसँग
24: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सेवा चाहिदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
0: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप बारे मधेस प्रदेशमा उच्च स्तरीय संवाद शुरू भएको छ। युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले बाराको सिमरामा आयोजना गरेको दुई दिने संवादमा संघीय सांसद, विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारी, विज्ञ र नागरिक समाजको सहभागिता रहेको छ। उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूप मध्य प्रदेशमा उच्च शिक्षाको भविष्य विषयक कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर खड्ग बहादुर केसीले मधेसको शैक्षिक अवस्थाबारे प्रस्तुतिकरण दिनुभएको छ। संवादमा औपचारिक, अनौपचारिक तथा सिप शिक्षाबाट प्राप्त ज्ञानलाई एकीकृत र प्रमाणीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकता दिइएको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीका अनुसार संवादमा शिक्षामा गतिशीलता, क्रेडिट सञ्चय तथा स्थानान्तरण प्रणालीको विकासका साथै परम्परागत माध्यमबाट सिप प्राप्त गरेका व्यक्तिहरूलाई राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने विषयमा व्यापक छलफल भइरहेको छ। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायत विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूको समेत सहभागिता छ।
2: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार पढ़ी शीर्षक निप्सी आज 20.48 अंकले घटेर 2566.70 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकामा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत लगानी समूह 1% धेरैले ओडान लागेको छ। आज निप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.29 अर्ब रूपियाँको कारोबार भएकोमा आज 359 कम्पनीका 90 लाख किता शेयर 3.27 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: सुनसरी प्रहरीले इनरुवा 3 सखुवा गाछी पोस्ट चेकपोस्टबाट 2566 किलो गाजा सहित ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एसपी पुष्पराज मल्लका अनुसार गाजा सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक धनकोटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ। बन्दा सहित गाजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकहरूले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायु विज्ञ कार्ल डाइस रोथ, उहाँका जर्मन सहकर्मी पीटर हेगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो। 3 वैज्ञानिकहरूले संयुक्त रूपमा 1.10 करोड़ स्वीडिस क्रोनर नगद पुरस्कार र पदक पाउनेछन्। अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई यो पुरस्कार प्रदान गरिएको हो। जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। नोबेल समितिले यी आविष्कारहरूले आधुनिक विज्ञानमा ठूलो परिवर्तन ल्याएको र मानव स्वास्थ्य सम्बन्धी अनुसन्धानका लागि नयाँ बाटो खोलेको जनाएको छ। यो सँगै यस वर्षको नोबेल पुरस्कार घोषणा शुरू भएको छ। अब भोलि भौतिक शास्त्र, पर्सी रसायन शास्त्र, आउँदो बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फको विजेताहरूको नाम घोषणा हुनेछ।
0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता एआईमा केन्द्रित एउटा नयाँ उच्च स्तरीय कार्यदल गठन गर्नुभएको छ। सुपर इन्टेलिजेन्स फोर्स नाम दिएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नुहुनेछ। अमेरिकालाई यस प्रविधिको विकासमा अग्रस्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको व्हाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रम्पले गएको सेप्टेम्बर 29 कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आर्टिफिशियल इन्टेलिजेन्स एआई शब्द फेरेर सुपर इन्टेलिजेन्स अर्थात एसआई राख्नुभएको थियो। आर्टिफिशियल भन्दा नक्कली जस्तो सुनिने उहाँको तर्क छ। यो निकायले सिधै राष्ट्रपति र व्हाइट हाउसकी चीफ अफ स्टाफ अन्तर्गत रहेर काम गर्नेछ। ओपन एआई र एन्थ्रोपिक सहितका प्रमुख प्रविधि कम्पनीहरूका कार्यकारीहरूले कड़ा नियमनको माग गरिरहेका बेला यो कार्यदल बनेको हो। तर ट्रम्पले कड़ा निगरानीको माग अस्वीकार गर्दै नियमनको धेरै जसो जिम्मेवारी एआई कम्पनीहरूलाई नै छोड़िदिनु भएको छ। खर्बपति एलन मस्क सहितका प्रविधि दिग्गज

0: हरूले पनि नयाँ नाम प्रयोग गर्न थालिसकेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। सरकारले खेलकुद विकास पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कवर्ड हल निर्माण गर्ने भएको छ। यो काम अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपा बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। आज सिंहदरबारमा आयोजित मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। मन्त्रालय र राखेपा बीच भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुदको आयोजनालाई गति दिने अपेक्षा छ। मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तर उन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो।
0: र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्लो ओभर रेटका लागि भारत र वेस्ट इण्डिजलाई जरिवाना तिराएको छ। शनिबार न्यू चण्डीगढमा भएको खेलमा आईसीसीले भारतका खेलाड़ीलाई म्याच फीको 20% र वेस्ट इण्डिजका खेलाडीलाई 10% जरिवाना गरेको हो।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: बाढ़ीपछिको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट सिफारिश।
1: ग्यासको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर। सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द। नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने।
0: कांग्रेस महाधिवेशनको बन्द सत्र चल्दै चुनाव प्रक्रिया पनि आजैदेखि शुरू। 15 सार्वजनिक संकल्प र प्रतिबद्धता सार्वजनिक। नेतृत्वको सोच व्यवहार र कार्यशैली पनि परिवर्तन हुनुपर्ने महाधिवेशनमा सहभागीहरूको भनाई।
1: चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई प्रदान गर्ने। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धानले मानव स्वास्थ्यको खोजमा नयाँ बाटो खोलेको निष्कर्ष।
0: र राखेपा र खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपा बीच सम्झौता। देशभर 27 रंगशाला र कवर्ड हल बन्ने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: व्यवसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यवसायिक कृषिको प्रारम्भ गरौ। खेती योग्य जमिन बाँझो नराखौ। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यवसायिक कृषि र पशुपालन गरौ। व्यवसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौ। मान रोपौ, मुरी फलाउ, खेती योग्य जमिन बाँझो नछाडौ, पसिना बगाउ, समुन्नत बनाउ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: नमस्ते डाक्टर
6: सर। नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
15: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
16: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
15: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
16: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
15: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
16: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
15: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
19: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
18: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
19: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
18: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
19: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
18: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
19: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
20: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
21: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
20: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
21: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
22: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
23: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
24: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
20: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
24: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
25: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
20: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
26: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
27: किन झुक्राउनु भयो काका?
28: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
27: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
28: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
20: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ।
0: स्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 98228।
1: ए बुढा हेर्नुहोस् त, आज पनि ऋषि दाइले रिता भाउजूलाई रोग सिकाएर पिटेछन्।
2: ए धन्त धन्त
3: होइन, के भयो बाबु?
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो।
3: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
0: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसिएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
5: फोन नम्बर 0175469599।
8: सौजी क्युआर भयो है?
9: ए बकुलस्ता मेसेज आएको छैन।
29: घरी एफएम

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
2: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
2: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
5: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
7: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
6: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
7: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
5: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
8: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दिटो मूल्याङ्कन गर्ने
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
12: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
13: ओ मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
14: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
13: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
15: सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको 32 औं वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना
16: यस संस्थाको 32 औं वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ
15: साधारण सभा सञ्चालन सम्बन्धी विवरण
16: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन संस्थाको मुख्य कार्यालय अगाडि पट्टिको पार्किङ स्थल तिलोतमा 3 शङ्करनगर रूपन्देही।
15: मिति यही आश्विन 24 गते बिहान सभा 9 बजेदेखि 4 बजेसम्म।
16: मुख्य कार्यालयका सदस्यता नम्बर 001 00001 देखि 001 007771 सम्म।
15: साबिक मणि प्रभात साकोष सदस्यता नम्बर 002000008 देखि सदस्यता नम्बर 002001072 सम्म।
16: साबिक सूर्य किरण साकोष सदस्यता नम्बर 003000002 देखि सदस्यता नम्बर 003000790 सम्म।
15: साबिक द्रव्याञ्जली साकोस सदस्यता नम्बर 004-5-2 देखि सदस्यता नम्बर 004-3-395 सम्म।
16: साबिक भूतल सेवा केन्द्र सदस्यता नम्बर 002-001077 देखि सदस्यता नम्बर 002-001796 सम्म।
15: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस
16: मिति यही आश्विन 25 गते बिहान 9:30 बजेदेखि 4 बजेसम्म।
15: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 001007772 देखि 001089 सम्म।
16: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
15: सेवा केन्द्र फर्सटिकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
16: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
15: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था
16: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ। आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उप छलफल गराउन चाहेमा वा कुनै जरुरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ।
15: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ। अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा नगरपालिका वडा नम्बर 3 शङ्करनगर रूपन्देही।
16: फोन नम्बर 071-414-311-414-284 सेवा केन्द्र भलबारी 071-561-999 सेवा केन्द्र फर्सटिकर 071-40-0042 सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311 98-570-77-311 र 98-570-78-311
17: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
18: स्वास्थ्यमा बटुवल
19: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
18: असल अभ्यास देखि मिटेका कुरा
19: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
18: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
15: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
18: कार्यक्रम स्वास्थ्यमा बुटवल।
20: कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
21: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
20: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
21: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
20: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
22: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल लिनुहोस् भाइ।
1: अनि दाई कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
23: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
24: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
27: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
26: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: उत्सवको पर्व
30: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
29: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
30: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
29: फोन नम्बर 071-542-6999।
31: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने कांग्रेसको नीति, रूख चिन्हमा मात्रै चुनाव लड्ने संकल्प, विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिने। भोटेकेसी बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित, पुननिर्माण तथा पुनस्थापनाका लागि 5 खर्ब 59 अर्ब बजेट स्वीकृतिका लागि सिफारिश। स्वास्थ्य बीमा सेवाका लागि PUS 1 देखि राष्ट्रिय परिचय पत्र अनिवार्य, बीमितलाई ई पोर्टल मार्फत विवरण अनिवार्य अध्यावधिक गर्न आग्रह। रकम फिर्ता दिने गरी बुटोलमा बैंकले लिलाम गरेको घरमा टोलवासीले भित्र्याए पूर्व घरधनीलाई, न्यून मूल्यमा घर लिलाम गरेर ऋणीलाई घरबार विहीन गराएको आरोप। माटोको ढिस्कोमा पुरिएर बागलुङको निस्सी खोलामा 2 जनाको निधन, 1 जना घाइते, गुल्मीको रेसुङ्गामा जिप लाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल। मनसून बाहिरिए पनि लुम्बिनीमा वर्षा, धान र तरकारी खेतीमा क्षति। 24 औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि मोन्स्टर गाइड सुनवललाई। र आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाली टोली ओमान प्रस्थान।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। काठमाडौँमा जारी नेपाली कांग्रेसको 15 महाधिवेशनमा सभापति गगन थापाले राजनैतिक प्रतिवेदन पेश गर्नु भएको छ। आज शुरू भएको बन्द सत्रमा सभापति थापाले आउँदो 4 वर्षका लागि कांग्रेसको राजनैतिक वैचारिक संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदन पेश गर्नु भएको हो। प्रतिवेदनमा नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने प्रष्ट नीति अघि सारेको छ। प्रतिवेदनमा आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, चुनाव अघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, युवा सहभागिता लगायतका विषय समेटिएका छन्। युवा पुस्तासँग पार्टीको दूरी बढ़ेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको थापाको आत्मसमीक्षा रहेको छ। पेश गरेको राजनैतिक प्रस्तावमा आफ्नै चुनाव चिन्ह रूपमा मात्रै चुनाव लड्ने दृढ़ संकल्प गरिएको हो। विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै भिन्न नीति लिएको हो। दस्तावेजमा निर्वाचन पूर्व गठबन्धन नगरी रूख चिन्हमा आफ्नै उम्मेद्वार र कार्यक्रम सहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धतामा हामी दृढ़ छौं भनिएको छ। पार्टीले के गर्ने र के नगर्ने भनेर छुट्याएको राजनीतिक मर्यादा खण्डमा पनि निर्वाचन पूर्व गठबन्धन र मतको अंकगणितमा आफ्नो पहिचान निर्भर नबनाउने स्पष्ट पारिएको छ। आफ्नै पार्टीको चिन्ह कार्यक्रम र उम्मेद्वार सहित प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्ने पार्टीको घोषणा छ। कांग्रेसले अन्य राजनैतिक दलहरूसँग राष्ट्रिय मुद्दामा सहकार्य गरे पनि त्यसलाई सत्ताको लेनदेनमा नबदल्ने नीति लिएको छ। संविधानको रक्षा, विपद, राष्ट्रिय सुरक्षा, न्याय र सार्वजनिक हितका विषयमा आवश्यक सहकार्य गर्न सकिने तर सहकार्यलाई सत्ता वा संस्थाको भागभण्डामा बदलिन नदिने दस्तावेजमा उल्लेख छ। पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनैतिक सहकार्य नबनाउने कांग्रेसको प्रतिबद्धता छ। बन्द सत्रमा उपसभापति विश्व प्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन प्रस्तुत भएको प्रवक्ता देवराज चालिसेले बताउनुभयो। निर्वाचन प्रणाली सुधारका लागि कांग्रेसले कुनै पनि उम्मेद्वारलाई भोट हाल्दिन भन्न पाउने अधिकार अर्थात नो भोट वा कुनै उम्मेद्वार स्वीकार नगर्ने विकल्पलाई सार्वजनिक बहसमा लैजाने प्रस्ताव गरेको छ। स्वच्छ र कम खर्चिलो निर्वाचन तथा विदेश वा थाई निर्वाचन क्षेत्र बाहिर रहेका नागरिकको मतदान पहुँचका लागि सुधार अघि बढ़ाइने पनि प्रस्तावमा उल्लेख छ। यसैबीच नेपाली कांग्रेसका नेता एवं अर्बपति विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। उहाँले युवा नेतृत्व मार्फत आर्थिक रूपान्तरणमा नयाँ अध्याय शुरू गर्नुपर्ने आजको आवश्यकता भएकोले उम्मेद्वारी दिएको बताउनु भएको छ। सरकारले भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकले पुनर्निर्माण तथा पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायले निर्देशन दिने निर्णय पनि गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिशका आधारमा यस्तो निर्णय भएको हो। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ, प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। आउँदो पुस एकदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। 16 वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको हो। गत साता बसेको स्वास्थ्य बीमा बोर्डको दोस्रो बैठकले बीमा सेवा प्रवाहमा डिजिटल सुधार गर्ने क्रममा राष्ट्रिय परिचय पत्रलाई पनि अनिवार्य गर्ने निर्णय भएको बोर्डका प्रवक्ता विकेश मल्लले बताउनुभयो। बोर्ड अध्यक्षमा सुभाष प्याकुरेल आएपछि बसेको पहिलो बैठकले स्वास्थ्य बीमा बोर्डबाट प्रवाह हुने सेवालाई विस्तारै डिजिटल बनाउँदै जाने निर्णय भएको पनि मल्लले जानकारी दिनुभयो। सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि भएको छ। यसबाट बीमितको पहिचान सुनिश्चित हुने, दोहोरो आबद्धता नियन्त्रण हुने, केवाईसी अध्यावधिक प्रभावकारी हुने र दावी व्यवस्थापन विश्वसनीय हुने बोर्डको दावी छ। यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवा गुणस्तर लगत नियन्त्रण र दावी व्यवस्थापन सुधार हुने अपेक्षा बोर्डले गरेको छ। यस्तै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट ईएमआर प्रणाली मार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दावी विवरणलाई प्रचलित कानून र निर्धारित मापदण्ड बमोजिम दावी मान्यता दिने निर्णय पनि बोर्डले गरेको छ। यसबाट हस्तलिखित प्रिस्क्रिप्सन म्यानुअल दावी कागजी अभिलेख र भुक्तानी ढिलाइ क्रमशः घट्ने बोर्डको अनुमान छ। लुम्बिनी विकास बैंकले लिलाम गरेको बुटवल मिलनचोकको एउटा घरमा टोलवासी लगायतको समूह मिलेर पूर्व घरधनीलाई भित्र्याएका छन्। व्यवसायी दुर्गाबहादुर पौडेल र लक्ष्मी विष्ट पौडेलले छापाखाना सञ्चालनका लागि बैंकबाट 48 लाख ऋण लिएकोमा ब्याजको ऋणको ब्याज समेत गरी 58 लाख रूपियाँ तिर्न नसकेको भन्दै बैंकले सो घर 53 लाख रूपियाँमा लिलाम गरेको थियो। उक्त घर सुर्खेत ठेगाना भएका गोविन्द लामिछानेले खरिद गर्नु भएको हो। बैंकले न्यून मूल्यमा लिलाम गरेर पौडेल दम्पतिलाई घरबारविहीन बनाई अन्याय गरेको भन्दै टोलवासी नागरिक समाज र दुर्गा प्रसाई नेतृत्वको अभियानका स्थानीय व्यक्ति समेतले पूर्व घरधनी पौडेललाई आज घर भित्र्याएका हुन्। त्यसअघि उनीहरूले देवीनगर स्थित बैंकको शाखा कार्यालयमा केही बेर ब्यानर सहित धरना दिएका थिए। पूर्व घरधनी लक्ष्मी विष्टले कोरोना महामारीको असर लगायतले व्यवसायमा मन्दी आएपछि बैंकको साझेदार तिर्न समस्या भएको तर घर बिक्री गरेर ऋण चुक्ता गर्ने समझदारी हुँदाहुँदै मिलेमतोमा सस्तो मूल्यमा लिलाम गरिएको आरोप लगाउनुभयो। घर लिलाम भएपछि पौडेल दम्पति दुवैजना डिप्रेसनको शिकार बनेको र अरूको घरमा शरण लिएर बस्न बाध्य भएको थाहा पाएपछि घर खरिद गर्ने व्यक्तिलाई पैसा फिर्ता गर्ने गरी पूर्व घरधनीलाई घर भित्राइएको टोलवासी गौरा केसीले बताउनुभयो। बैंकले भने लिलामी सूचना निकालेर ऋणीलाई पटक पटक जानकारी गराउँदा पनि व्यवस्था गर्दा लिलाम हुन पुगेको जनाएको छ। लिलाम मार्फत घर सहकारीका लामिछानेले आफूले गरेको लगानी र त्यस यताको बैंक ब्याज पाए घर फिर्ता गर्न तयार रहेको स्पष्ट पार्नुभयो। बागलुङको निसिकोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका 3 जना श्रमिक मध्ये 2 जनाको निधन भएको छ। 1 जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डै 7:30 बजे काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड स्तरोन्नतिको काम भइरहेको बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणेन्द्र प्रसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढा थोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको निधन भएको छ। पुरिएका रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि बुर्तीबाङ लगिएको निसिखोला गाउँपालिका 3 का वडाध्यक्ष रमेश विक्रम साईले बताउनुभयो। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। गुल्मी जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ। परीक्षण सफल भएसँगै उक्त साहसिक पर्यटन पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। नगरपालिकाले निर्माण गरेको उक्त पूर्वाधारमा 568 मिटर लामो जिपलाइन र 110 मिटर लामो स्काई साइक्लिङ बनाइएको छ। परीक्षणका क्रममा 40 जनाले जिपलाइन र स्काई साइक्लिङको प्रत्यक्ष अनुभव लिएका छन्। पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलदोष पन्थीले बताउनुभयो। समुद्री सतहबाट 2300 मिटरको उचाइमा रहेको रेसुङ्गाबाट माछापुछ्रे धौलागिरी लगायत दर्जनौं हिम श्रृंखला तथा मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। रेसुङ्गा पार्कदेखि केही माथि पुगेपछि ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गा, यज्ञशाला, महापोखरी, सिद्धास्थान, रामकुवा, विष्णु पादुका र साउने लगायतका ठाउँमा सहजै पुग्न सकिन्छ। जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसून बाहिरिसकेको जनाए पनि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा गैरातीदेखि वर्षा भएको छ। वर्षाका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै कृषकहरू समस्यामा परेका छन्। वर्षाका कारण विशेष गरी पाक्ने बेला भएको र भित्र्याउन तयार पारिएको धान बालीमा क्षति पुगेको छ। कतिपय स्थानमा काटिसकेको धान खेतमै डुबानमा परेको छ भने कतिपय ठाउँमा हावाहुरी र वर्षाले धानका बोट ढालेको छ। यसका साथै मौसमी तथा बेमौसमी तरकारी खेतीमा समेत वर्षाले ठूलो नोक्सानी पुर्याएको स्थानीय कृषकहरूले बताएका छन्। अचानक मौसममा आएको परिवर्तनले कृषि क्षेत्रमा पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै कृषि विज्ञहरूले तत्काल खेतमा पानी जम्न नदिने व्यवस्था मिलाउन र पाकेको धान सुरक्षित स्थानमा राख्न सुझाव दिएका छन्। मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भई वर्षा भएको हो। हालखबरमा अब खेल खबर। मन्स्टर गाइड सुनवलले आयोजक लिस्ने युवा क्लबलाई 6-2 गोल अन्तरको फराकिलो अन्तरले पराजित गर्दै 24 लिस्नो कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। तिलोत्तमा 15 कोटी हावामा आज आइतबार भएको फाइनलमा मन्स्टरले आयोजकमाथि एकतर्फी दबाव कायम राख्दै पहिलो पटक लिस्नो कप आफ्नो नाममा लेखाएको हो। मन्स्टरको जितमा विक्की चामलिङ राई र बिन्देले 2-2 गोल गर्नुभयो। कप्तान सवि गुरूङ र सामुएल सुनारले समान एक गोल थप्नुभयो। आयोजक लिस्नुका गणेश हमाल र सुशील राईले गोल फर्काए पनि टोलीलाई खेलमा फर्काउन सक्नु भएन। उपाधिसँगै मन्स्टर गाइडले 3,51,111 रूपियाँ नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता लिस्नुले 2,01,111 रूपियाँमा चित्त बुझायो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सदीप केसी सर्वश्रेष्ठ खेलाड़ी घोषित हुनुभयो। उहाँले 25,000 रूपियाँ सहित गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो। उत्कृष्ट गोलरक्षक प्रतीक सुनार, उत्कृष्ट रक्षक शिला र सर्वाधिक गोलकर्ता विक्की चामलिङ राई बन्नुभयो। लिस्नुका सुशील राई उत्कृष्ट मिडफिल्डर तथा विश्व थापा मगर उदीयमान खेलाड़ी घोषित हुनुभयो। विधागत उत्कृष्ट खेलाड़ीले जनै 11,000 रूपियाँ र ट्रफी प्राप्त गर्नुभयो। लिस्नु युवा क्लब तिलोत्तमा 15 कोटी हावाको आयोजनामा भएको प्रतियोगितामा 12 टोलीको सहभागिता रहेको थियो। समापन समारोहमा तिलोत्तमा 15 वडा अध्यक्ष खेमराज गुरूङ, वडा सदस्य वडा सचिव मानबहादुर खाती, सह प्रायोजक ठाकुर प्रसाद गुरूङ, पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठ तथा आयोजक क्लबका अध्यक्ष तीर्थराज मल्ल लगायतले विजेता तथा उपविजेता खेलाड़ीलाई पुरस्कार प्रदान गर्नुभयो। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमान, क्यानाडा र नेपाल बीचको त्रिकोणात्मक श्रृंखला खेल्न नेपाली टोली गैराती त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो नेपाली टोलीले विदाई गर्यो। क्यानका अध्यक्ष चत्रबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाड़ीलाई शुभकामना दिँदै विदाई गर्नुभयो। क्यानका सचिव पारस खड्काले श्रृंखला नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै उत्कृष्ट खेलेर जीत निकाल्न शुभकामना दिनुभयो। कप्तान सन्दीप लामिछानेले टोलीको तयारी राम्रो रहेको र खेलाड़ीहरू लयमा रहेको बताउनुभयो। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँगै एउटा अभ्यास खेल समेत खेल्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडाको सामना गर्नेछ। यो श्रृंखला अन्तर्गत नेपालले असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते ओमानसँग खेल्नेछ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने कांग्रेसको नीति, रूपचिन्हमा मात्रै चुनाव लड्ने संकल्प, विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिने, भोटेपछि बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित, पुननिर्माण तथा पुनस्थापनाका लागि 5,59,000,000,000 बजेट स्वीकृतिका लागि सिफारिश, स्वास्थ्य बीमा सेवाका लागि पुस 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य, बीमितलाई ई पोर्टल मार्फत विवरण अनिवार्य अध्यावधिक गर्न आग्रह, रकम फिर्ता दिने गरी बुटवलमा बैंकले लिलाम गरेको घरमा टोलवासीले भित्राए पूर्व घरधनीलाई न्यून मूल्यमा घर लिलाम गरेर ऋणीलाई घरबार विहीन गराएको आरोप। माटोको डिस्कोमा पुरिएर बागलुङको निसीकोलामा दुईजनाको निधन, एकजना घाइते। गुल्मीको रेसुङ्गामा जिप लाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल। मनसून बाहिरिए पनि लुम्बिनीमा वर्षा, धान र तरकारी खेतीमा क्षति। 24 विष्णु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि मन्स्टर गाई सुनवललाई। र आईसीसी क्रिकेट विश्वकप लीग दुई खेल्न नेपाली टोली ओमान प्रस्थान। साँझ 7 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
10: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
11: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
12: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए, अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
13: अनुरोध लुम्बिनी प्रदेश सरकार,
14: ओल्ड विजन इंटरनेशनल नेपाल र अकोराब सीआईएन।
15: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यानाकर्षण, विपदपछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव, नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत,
1: नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने,
0: सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी, भोलिको बैठकमा सुनाई हुँदै चाडपर्वमा 42 जिल्लामा 61 ठाउँमा सुपथ मूल्य पसल, यस पटक कम्पनीले खसी बोका नबेच्ने,
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ,
0: पूर्व पश्चिम बिजुली रेलमार्ग निर्माणमा रोकका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा, भोलि साँझसम्म पानी पर्ने, बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप,
3: एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ कुनै धान चाहिँ, बल्ल पसाउन सिलमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको, कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो।
0: र जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न, नेपाल 2 काँस्यमा सीमित, जुम्लाका विश्वकृतिमानी धावक हरि बहादुर रोकाए नगद सहित सम्मानित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पाका पुस्ताले जीवनका अनेकौं उतार चढ़ाव, संघर्ष र सफलता भोगेका हुन्छन्। पाका पुस्ताबाट हामीले किताबमा नपाइने व्यवहारिक ज्ञान, इतिहास र जीविको उपयोगी शिक्षा प्रदान गर्न सक्छौं। उमेर ढल्किँदै जाँदा धेरै जस्तो वृद्धवृद्धाहरू एक्लोपनको शिकार हुने भएकाले पनि परिवार र समुदायमा उहाँहरूलाई कुराकानी गर्ने थलो बनाउन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
5: यसै गरी बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू स्वीकृति गरेको छ भने वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ। त्यस्तै जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवाका बाढ़ी तथा विपद प्रभावित क्षेत्रको पुनस्थापना, राहत, कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी संसदमा प्रधानमन्त्रीको उपस्थिति लगायतका विषयमा गम्भीर हुन आग्रह गर्नुभयो। राजमार्गसँग सम्पर्क विच्छेद भएका विभिन्न ओडामा बेली ब्रिज लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानूनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढ़ाउने विषयमा पनि हामीले ध्यानाकर्षण भएको बताउनुभयो। भेटपछि संचारकर्मीसँग बोल्दै नेता आङदेवले भन्नुभयो,
6: फेरि बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नको लागि पनि चाहिँ अहिले हाम्रो कानूनले केही अप्ठ्यारोहरू राखेको छ। 12 वर्षसम्म त्यसलाई त्यो एउटा समयावधि होला। कानून संशोधन गरेर उहाँहरूले पाउने चाहिँ जस्तो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिँ नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिँ हामीहरूले गर्न सक्ने अवस्थाहरू छ। त्यसको लागि चाहिँ कानून कहीँ कतै चाहिँ रोकिएको जस्तो छ भनेपछि, कानूनले कहीँ कतै अप्ठ्यारो सिर्जना गरेको छ भनेपछि, कानूनले थोरै मात्रै पनि हामीले राहत गरिदिउँ भने उहाँहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ भन्ने ढंगबाट पनि चाहिँ मैले जानकारी गराएको छु।
5: यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापा, उपसभापति विशुक प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरी र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको छ। सभापति थापाले राजनैतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यी प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ। कांग्रेसले बन्द सत्र 3 हल बनाइएर सञ्चालन गरिएको छ। तराई, पहाड़ र हिमाल गरी 3 हलमा बन्द सत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने बताउनुभयो।
7: 25,000 अर्को किस्तामा 50,000 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त भनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिएको छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
5: विपत्तपछिको पुननिर्माणमा गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र तथा विकास साझेदारको भूमिकालाई समेत प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उप्रेतीको भनाइ छ। सरकारले चाडपर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुफत मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नुन तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिएको छ। चिनीमा प्रति किलो 5 रूपैयाँ, नुनमा 2 रूपैयाँ तथा अन्य केही खाद्य वस्तुमा प्रति किलो 7 रूपैयाँसम्म छूट दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि 44 जिल्लाका बिक्री केन्द्रबाट चामल, दाल, तेल, चिनी तथा स्थानीय रैथाने बालीमा प्रति किलो प्रति लिटर 5 रूपैयाँसम्म छूट दिएको छ। तर यस वर्ष दशैंमा सहुलियतका खसी, बोका र च्याङ्ग्रा भने बिक्री नहुने भएका छन्। खाद्य कम्पनीले बजेट अभावका कारण चौपाया खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्राले सीआईएन
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ। बजेट भन्दा पनि अहिले चाहिँ जुन अहिले बाढ़ी पहिरो लगायतको जुन समस्या देखिएको छ, सड़क अवरुद्धका कुराहरू, त्यसले गर्दाखेरि अब खसी बोका ल्याउनलाई अलिक कठिन हुन्छ। यो अब यो ल्याउँदाखेरि पनि दाङ, वीरगंज अनि नवलपुरतिरबाट ल्याउने गरेको थियो अनि दाङतिरबाट ल्याउने गरेको च्याङ्राहरू, त्यो भएर यस्तो ल्याउनलाई अलिक कठिन हुन्छ भन्ने लागेर चाहिँ अहिले कम्पनीले तत्कालै अहिले ल्याउन अलिक कठिन हुने जस्तो चाहिँ ठानिरहेको छ।
5: सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्ति विरूद्ध संसदीय सुनवाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय थपिएपछि आजसम्म उजुरी परेको समितिले जनाएको छ। भोलि बिहान सुबह 11 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने तयारी रहेको छ। धान फल्ने बेला खेतमा रोगको संक्रमण देखिएपछि बाँकेका किसान चिन्तित भएका छन्। धानको पातमा खैरो हरियो थोप्ला देखिने र बोट सुक्दै जाने समस्या देखिएको किसानले बताएका छन्। डुडुवा गाउँपालिका 5 र नेपालगंज 19 लगायतका क्षेत्रमा धानमा रोगको समस्या देखिएको हो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार केही किसानका खेतमा धान ढलेको र त्यसको बेसी अनुसन्धान भइरहेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख तथा सूचना अधिकारी सुजिता शर्माले किसानका समस्या समाधानका लागि पहल भइरहेको सीआईएनसँग बताउनुभयो।
3: नेपालगंज डुडुवामा मुख्यत डुडुवामा जुन किसानहरूले लगाउनु भएको राधा चार धानमा चाहिँ बिउमा समस्या पाइएको भनेर चाहिँ किसानहरूले चाहिँ आफ्नो गुनासो गर्नुभयो र त्यो फिल्डमा चाहिँ निरीक्षण गर्दाखेरि धान राधा चारको कुनै धान चाहिँ एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ। कुनै धान चाहिँ बल्ल पसाउन फिल्डमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो। र अर्को भनेको चाहिँ त्यहाँ ब्लास्ट रोग पनि कुनै कुनै ठाउँमा ब्लास्ट रोग र अनि यो खैरो थोप्ला रोग जुन ब्राउन लिफ स्पट डिजिज पनि त्यहाँ पाइयो र हामीले उहाँहरूको धान निरीक्षण गरेर उहाँहरूलाई प्राथमिक सहजीकरण पनि गर्यौँ।
5: पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले 6 वर्ष अघि रोका गरेको झापा मोरङ र सुनसरीका 5,424 किट्टा जग्गा अझै फुकुवा नगर्दा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। रेलमार्ग निर्माण हुने भन्दै रोका गरिएको निजी जग्गा स्थानीयले किनबेच अंश बण्डा तथा बैंकमा दितो राखेर ऋण लिन समेत पाएका छैनन्। सरकारले न मुआब्जा दिएको छ न जग्गा फुकुवा गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। देशका अधिकांश भूभागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली सुदूरपश्चिम गण्डकी आसपासका क्षेत्रमा वर्षा भएको थियो। राति सो क्षेत्रमा केही कम पानी परे पनि भोलि दिउँसोबाट पुनः पानी पर्ने मौसमविद विनु महर्जनले सीआईएनसँग बताउनुभयो।
8: देशका विभिन्न ठाउँमा पनि एक दुई ठाउँमा त वर्षा भइरहेको अवस्था रहेको छ। जस्तै अहिलेको विवरण हेर्दाखेरि पनि हाल चाहिँ यो बागमती प्रदेश अनि यो लुम्बिनी प्रदेश अनि सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको देखिन्छ। रातिको लागि चाहिँ अलिकति वर्षा कम हुने, भोलि बिहानतिर पनि वर्षा अलिक कम हुने, तर फेरि पुनः भोलि दिउँसो साँझको समयमा चाहिँ हल्कादेखि मध्यम वर्षाको नै सम्भावना चाहिँ रहन्छ।
5: गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको महाशाखाले जनाएको छ। साझा खबरमा अब खेल खबर। जापानमा आयोजित पिसुङ एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाडमा एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा बढ़ी सहभागिता थियो। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। नेपालले भने 20 एसियाडमा 2 काश्य पदक जित्यो। नेपालले यसपटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। जुम्लाका विश्व कीर्तिमानी धावक हरि बहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली याक्सले सुर्खेतमा रोकायालाई 2,50,000 रूपियाँ नगद सहित सम्मान गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: भित्रावतीमा बेली ब्रिज तयार हुनासाथ नुवाकोट र काठमाडौँमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने
9: काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवजाव सहज भएपछि भित्रावतीमा बेली ब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पाकाको पुस्ताको जीवनको कथा सुनाउने जीवन कैरन कार्यक्रम प्रस्तुता 79 वर्षका रेडियो प्रस्तुतासँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
12: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिराछु।
11: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
12: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
11: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
12: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
0: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
12: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
13: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
13: तपाईँको घर रसुवामा हो, बाढीपछि नुवाकोट वा काठमाडौँ बसिरहनु भएको छ। अहिलेको बेला तपाईँको बाबु नानीको पढ़ाई रोकिएको हुन सक्छ। यदि रोकिएको छ भने अब उनीहरू गाउँ फर्केर कहिलेदेखि विद्यालय जान सक्छन्।
15: हामीसँग रहनु भएको विद्यार्थी र रसुवामा नभेटिनु भएको विद्यार्थी, नुवाकोटको बट्टार, पिपलटार, काठमाडौँको येलो गुम्बा, तारकेश्वर गुम्बा लगायतका होल्डिङ सेन्टरहरूमा उहाँहरू हुनुहुन्छ। कोमिन स्यामी वाङफेलका करिब 150 जना विद्यार्थीहरू चाहिँ येलो गुम्बा स्वयम्बुमा रहनु भएको भन्ने जानकारी आएको छ र त्यो मध्ये 75 जना चाहिँ गीता माता माध्यमिक विद्यालय डल्लु काठमाडौँमा चाहिँ पढ़िरहनु भएको छ र त्यसको व्यवस्थापनको सन्दर्भमा शिक्षा विकास तथा समन्वय एकाई र सम्बन्धित स्थानीय तहको सहकार्यमा काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आव जाव सहज भएपछि पेत्रावतीमा पेलिब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ। उहाँहरूको घर छ, आमा बाउ हुनुहुन्छ, घरमा बसेर पठन पाठन गर्न सम्भव छ, गर्नुहुन्छ। सम्भव छैन भने कोमिनको विद्यार्थीहरूलाई हामी काठमाडौँ फिर्ता गरेर कोमिनकै छात्रावासमा, हाम्रो त्यहाँ चाहिँ हिमाली छात्रावास छ, र बाँकी उत्तर गएका विद्यार्थीहरूलाई हामी नौबिजीमावि, भोलाडाँडा, नीलकण्ठमावि, बोगैटार का छात्रावासमा राखेर उहाँहरूको पठन पाठनको व्यवस्थापन गर्छौं।
13: शिक्षा विज्ञान तथा समन्वय इकाई रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल, बेत्रावतीमा बेलीब्रिज तयार हुन साथ नुवाकोट र काठमाण्डुमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने र होस्टेलमा राखेर रा पठन पाठन गरिने बताउनुहुँदै हात कुन कुन बेला धुनुहुन्छ? डाक्टरहरूले खाना बनाउनु अघि, खानु अघि, खाइसकेपछि अनि शौचालय गइसकेपछि नबिर्सिकन मिची मिची साबुन पानीले हात धुन सुझाव दिएका छन्।
16: खाना पकाउँदा हात धुनु पर्यो, दिसा पिसाब पछि हात धुनु पर्यो र नानी बाबुहरूलाई नि हात धुने बानी बसाल्नु पर्यो र यो हात मात्रै धोयौं र खाने पानी मात्रै एउटा सफा राख्न सक्यौं भने पनि धेरै नै फाइदा हुन्छ। यो चाहिँ हामीले, मलाई लाग्छ, कोविडको बेलामा धेरै नै कुरा भएको थियो, धेरैजनालाई आउँछ पनि यो नआउने, तर यसलाई फेरि हामीले रिइन्फोर्स गर्ने भने चाहिँ फेरि यसलाई थप यसको विषयमा कुरा गर्यौं भनेदेखि चाहिँ अलिक फाइदा हुन्छ होला।
13: डाक्टर अर्चना नेपाल मिची मिची साबुन पानीले हात धुँदा रोग लाग्नबाट जोगिने बताउनुहुँदै, नुवाकोट र रसुवा जिल्लाको सिमाना बेत्रावतीमा बेलीब्रिज जडानको काम यही असोज 21 गतेबाट शुरू हुने भएको छ। बेलीब्रिज जडान 7 दिनभित्र सकिने नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाईले बताउनुभयो। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाकु पुस्ताको जीवनशैलीको कथा सुनाउने कार्यक्रम जीवन कैरनका प्रस्तुताको कथा
17: अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिन र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
0: जेठो रेडियो प्रस्तुता केदार प्रसाद उपाध्यायसँग गरिएको कुराकानी र उत्प्रेरणा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौं, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सर सल्लाह हो दुईजनाको?
19: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
21: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
22: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जीवनका कथा भन्न र सुनाउन धेरैलाई मन लाग्दछ। बुढेसका लागिपछि त आफ्ना भोगाई र सिकाई सुनाउनुको लागि माध्यम र मञ्चको खोजी नै हुने गर्छ। जीवनको कथा सुनाउने यस्तै रेडियो साथी झापाका जीवन कैरन कार्यक्रमका प्रस्तोता 79 वर्षका ज्येष्ठ रेडियो प्रस्तोता केन्द्र प्रसाद उपाध्यायसँग हामीले कुराकानी गरेका छौं।
17: यो मलाई सौख पहिलेदेखि थियो, किनभने बुढाबुढीहरू आफ्नो उमेरमा उर्दो चरा खस्नलाई चाहिँ परेका हुन्छन् सबै, हामी तपाईँ जोसुकै पनि। तर पछि बुढेसकालको ऐठनमा परेर सबै कुराबाट बिछोडिएर एउटा अँध्यारो कोठामा एउटा एक्लो खाटमा खोक्दै त्यो बुढेसकालको पीड़ाहरू सधैँ बसेका मान्छेको, उनीहरूलाई पनि यसो कमसेकम उनीहरूको जीवनको कुराहरू सोधिदिँदाखेरि के हौसला होस् अनि पुराना उनीहरूले जानेका तीन पुस्ता उताका उनीहरूले सुनेका कुराहरू गर्दाखेरि आजको भाइ बहिनीहरूले पाँच पुस्ता अगाडिको चाहिँ जुन कुरोहरू छ हाम्रा पूर्वजहरूले जसरी भुक्तभोग गरे, कसरी चलाए, त्यतिखेरको समाज, त्यतिखेरको स्थिति, बाटो घाटो, सम्पूर्ण कुराहरू, जस्तो अहिलेको जस्तो भौतिक उपकरणहरूको सुविधा थिएन, त्यो अन्धकार भए जीवनमा कसरी बितायो होला, ती कुराहरू हामीले स्वरसार पारेर ल्याएर त्यो नासो चाहिँ अहिलेका भाइ बहिनीहरू त्यो सारिदिने काम चाहिँ मैले गर्न रुचाएको हुँ सर।
7: हजुर, त्यही पाको पुस्तालाई भेट्दाखेरि उहाँहरूले कथा भन्दै जाँदाखेरि कस्तो भावुक बनिन्छ, उहाँहरूसँगै पुरानो आफ्नो बाल्यकालमा पुगिन्छ कि के लाग्छ तपाईँलाई?
17: म उहाँहरू 5 वर्षको उमेरमा भोटोलाएर दगुरीदेखि आँगनमा धुलीमाटी खेलेर जब चेतना उहाँ आयो त्यस दिनदेखि उहाँहरूको साथी संगीत बाख्रा वस्तु भाउ गोठालो देखिन् विवाह बसै सराई अनि पहिले देखेका कुराहरू, उहाँहरूले घुमेका ठाउँका कुराहरू अनि उहाँहरूलाई मनपर्ने कुराहरू अनि भ्याएसम्म अलिअलि देशको स्थिति, राजनीति अथवा दर भाउ त्यस्ता कुराहरू सोध्दै जाँदाखेरि कोही ठाउँ उहाँहरू अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिनँ र मलाई पनि उहाँहरू रहेको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
1: त्यो रेकर्डर लिएर जानुहुन्छ अनि ल्याएर रेडियोमा त्यो खनाएर आफै सम्पादन गरेर आफै सबै तयार गर्नुहुन्छ?
17: हजुर, कतिपय सुविधा रेडियोले यहाँ मलाई दिएको छ, कतिपय म आफैसँग हुन्छन्।
1: कहाँ कहाँ पुग्नुहुन्छ तपाईँको?
17: मैले अहिलेसम्म चाहिँ काठमाडौँ पुगेर ल्याएको छु, सिक्किमबाट ल्याएको छु, खरसाङ जान्छु रेडियो स्टेसनतिर कहिलेकाहीँ, त्यहाँ खरसाङमा भेट्नुहुन्छ, चिन्छन् मलाई। दार्जिलिङबाट पनि दुई चारजनाको ल्याएको छु, त्यसरी टाढा टाढा इलाम यहाँबाट सम्बन्धित भयो अनि यो झापा त जम्मैतिर प्राय।
1: हजुर, आफ्नो कथा त सबैलाई भन्न मन लाग्छ छ, अनि झन् पाको पुस्तालाई त झन् कसले सुन्देला मेरा पीडाहरू, मेरा कथाहरू, मेरा बाल्यकालदेखि अहिलेसम्म यो जीवनका कथाहरू भन्ने लाग्छ। अनि तपाईँलाई कतिको फोनहरू आउँछ मेरो पनि कथा भन्दै भन्ने आउँछ रेडियो सुनेर?
17: प्रशस्त जब उहाँहरूले रेडियो सुन्नुहुन्छ,
1: हजुर,
17: चारैतिर अहिले म जहाँ जहाँ पुगेको छु त्यहाँ सबैजनाले यो रेडियो साथी चाहिँ सुन्नु भएको छ। अहिले हजुरलाई थाहा छ, हजुर त अब बुझ्नै आउनु भएको छ, झापाका 18 एफएम मध्येमा सबै थानको लागेर यसले चाहिँ कसो कसो टेवा लिइरहेको छ। यो मेरो कार्यक्रम सबैले सुन्छन्, यो एउटा रेडियोको लागि हुकिङ कार्यक्रम पनि भएको मैले अनुभव गरेको छु।
1: अब यो त निरन्तर गर्न पर्यो रेडियोको कार्यक्रम भनेपछि, होइन, थाक्न नि भएन, अब यो अङ्क आएन भन्न नि भएन, निरन्तर दिनु पर्यो। अनि यो 79 उमेरमा कहाँबाट आयो यो उत्साह?
17: मैले के गर्छु भने मेरा भाइहरू हुनुहुन्छ यहाँ, विनोद हुनुहुन्छ, अभय हुनुहुन्छ, निशान हुनुहुन्छ, हगि, उहाँहरू युवा शक्ति हो, उहाँहरूलाई प्रेरणा मिलोस् भन्नको लागि म घस्रिएर जबसम्म म सक्छु कसैलाई मेरो दुःख नसुनाइकन म दारा किटेर जसरी भए पनि यो कार्यक्रम चलाइरहन्छु सकुन्जेल भन्ने नै भावना राखेको छु। र मैले भाइ बहिनीहरूको लागि प्रेरणाको लागि बल गरेको हो। मैले सामाजिक प्रतिष्ठा पाउँछु, मैले यसबाट 2-4 कमाएर जोड्छु भन्ने आशय छैन, मलाई प्रशस्त छ मेरो पेन्सन, मेरो ज्येष्ठ नागरिक भत्तादेखि लिएर अरू आमदानी छोराछोरीबाट प्रशस्त छ मलाई।
1: अनि बिहान धार्मिक कार्यक्रम चलाउँदादेखि बेलुकासम्मको त्यो तपाईँको समय हुन्छ, धार्मिक कार्यक्रममा चाहिँ तपाईँको के बढी के जान्छ?
17: मेरो बिहान म आउँछु र सुरुमै गर्छु, आदरणीय श्रोताहरू सर्वप्रथम अभिवादन स्वागत म गर्छु, त्यसपछि म आजको तिथिमिति भन्छु अनि त्यसपछि धार्मिक कार्यक्रममा म गीता पाठ गर्छु।
1: हजुर,
17: अर्थसहित
1: त्यहाँ समुदायमा जाँदा कथाहरू लिन जाँदा हामीलाई यस्तो समस्या पर्यो, लगिदिनुहोस् रेडियोमा तपाईँ रेडियोको मान्छे भन्ने त समुदायले नै आश धेरै गर्छ होला,
17: धेरैले भन्छन्, धेरैले भन्छन्, तर म प्राविधिक साथीहरू लिएर गएको छौँ भने चाहिँ हामी छायाङ्कन गर्छौँ, छैन र म एक्लै छु भने चाहिँ ल पक्नुहोस् तपाईँहरूको समस्या सुन्नलाई हामी आउँदैछौँ भन्छौँ। आज संयोग अब हजुर पनि आउनुभयो, अब हजुर समेत जाउँ न, अब त्यहाँको कुरो बुझौँ।
1: युवा प्रस्तुताहरूको लागि तपाईँको सुझाव?
17: युवालाई चाहिँ मैले अघि नै पनि मैले हजुरलाई बिन्ती गरेँ, विशेष हाम्रा पूर्वजहरू कस्ता रहेछन्, हामी कसका सन्ततिर छौँ, हामी एकदम आतिनु मातिनु पातिनु हुन्छ कि हुँदैन, पश्चिमी सभ्यतालाई अगाल्ने आफ्नो बिर्सिने गर्नु हुन्छ कि हुँदैन, हामीले आफ्नो सभ्यतालाई चाहिँ सँगसँगै लैजाउँ। आज अङ्ग्रेजीको युग छ, अङ्ग्रेजी पढौँ, विज्ञानसँग सम्बन्धित रहौँ, तर वेशभूषा अनि यो जिब्रो बटार्ने यस्ता कामहरू चाहिँ वेशभूषा छोट्याउने र बाटो बिराउने काम नगरौँ। हामी कसका सन्ततिर छौँ त्यो हामीले सुनाउन सकौँ र त्यो अनुसरण गरेर आजको वैज्ञानिक युगलाई पनि अगालेर जाउँ भन्ने चाहिँ मेरो भावना र त्यही विशेष चाहना पनि त्यही हो। यो काम मैले गरिरहन पाऊँ र मेरो गीता पाठ जुन 18 छ, मेरो कृति शेषपछि पनि यो रेडियोले सम्भव भए यहाँ यसले यदि सकेन भने सिआइएनले लगेर माथिबाट पनि त्यो चाहिँ बिहान बिहान बजाइदिने गरोस्, त्यो लोप भएर नजाओस्, यही नै मेरो बिन्ती, नमस्कार।
0: कांग्रेसद्वारा भुटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यान आकर्षण, विपद पछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव छ भने नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत भएको छ। सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी परेका छन्। भोलिको बैठकमा सुनाई हुँदैछ। चाडपर्वमा 42 जिल्लाका 61 ठाउँमा शपथ मूल्य पसल सञ्चालन हुने भएको छ। यसपटक भने कम्पनीले खसी बोका नबेच्ने भएको छ। पूर्व पश्चिम विद्युत रेलमार्ग निर्माणमा रूखका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा अवस्थामा परेका छन्। भोलि साँझसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप देखिन थालेको छ। जापानमा आयोजित विश्व एसियाली खेलकुद सम्पन्न भएको छ। नेपाल भने दुई काशीमा सीमित भएको छ। जुम्लाका विश्वकृतिमानी धावक हरिबहादुर रोकायलाई नगद सहित सम्मान गरिएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्वको पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको
3: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
4: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
4: हजुर
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
4: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
4: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
4: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
7: नेपाल सरकार विज्ञापन बोर्ड फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौ
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
8: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
7: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
9: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
10: ए बाबु हतियार टर्च बालेर जाऊ
11: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
10: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
11: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
10: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
11: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
10: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: Digital, enjoy with us.

that is done. Enjoy with us.

0: दूर से बची की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बची खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सर दर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
1: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: अपाङ्गता भएका महिलाका अधिकारका कुरा
3: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
4: सफलता अनि संघर्षका कथा
5: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
2: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
6: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
8: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो।
7: यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
10: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
9: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
10: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
11: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दै इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
9: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
13: तिलोत्तमा 5, मडगिराम, रूपन्देही।
9: हजुर, हामी कहाँ आधुनिक

0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98571 र 98472928।

0: होइन पुर्खे बा, किन के भयो र?
1: बाह्र चौरास घुमे खैया झम्बी एक
0: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एक पटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
1: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
2: साउजी क्युआर भयो
3: है? ए बकुलस्ता मेसेज आएको छैन।
4: घरी एसएमएस

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: अघिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-35-111 र 98-026-21-354।
4: People are trying to come home, no meaning.

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-6141 535-641।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
9: हाम्रा सेवाहरू
8: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
9: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
8: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
9: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
8: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
10: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
1: ओ मिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
1: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
14: के हुनु? नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाई खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुखुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: इस्वाना
1: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
0: के भएन मिस?
3: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
0: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
10: 3 दिन भयो।
9: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
10: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
9: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
10: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन जन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
9: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्।

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धार पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: चार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
1: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
0: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
2: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
3: सबै मिलाई खुवाऊ।
2: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
5: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौं?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाँदिन नि है।
11: लो, किन नि? के भयो, सन्चो भएन?
10: होइन, यतिकै जाने मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो। ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते। कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
14: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
16: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
17: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
16: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
17: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
16: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
2: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
3: सफलता अनि संघर्षका कथा,
4: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
5: होइन श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
6: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
5: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
6: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
5: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
6: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
5: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
7: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
5: बाल रोग,
7: छाला तथा यौन रोग,
5: हाड जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
7: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
5: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
12: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
13: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
7: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
15: 98-570-21-835।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगार खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नहीं हो जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
15: देख पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
16: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
17: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
15: सब मिल के खियावल जाए,
16: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली।
15: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
16: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर ढिका के पिए के चाही, बुझलू ने।
15: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
18: नमस्ते आए नमस्ते, होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफी तय
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु ससुर को मेसो खोज्दै छम क्या?
18: आहा, यो नि तरिका सासु ससुरा को हो त, पेट में बच्चा बसे देखि 2 वर्ष को हुन्जेल सम्म का यी 1000 दिन में आमा र बच्चालाई पोषण युक्त खाना खुवाउने र सरसफाई का बारे में ध्यान पुर्याउन सके आमा र बच्चा दुबई को स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
18: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
21: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
22: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाई खुवाऊ,
22: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए, तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
12: लो, किन नि? के भयो, सन्चो भएन?
11: होइन, यतिकै जानै मन लागेन।
12: यतिकै पनि हुन्छ?
11: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
12: ए, कुरा त्यस्तो पो। ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
13: नमस्ते। कति कामले पाल्नु भयो?
12: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
13: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
11: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
14: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड,
15: स्वास्थ्यमा बटवल।
16: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
15: असल अभ्यासदेखि मिटेका कुरा,
16: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
15: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
16: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
15: कार्यक्रम स्वास्थ्यमा बुटवल।
17: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: खै दाई दुई लिची रोट अनि एउटा सुर्ती ल्याउनुस् न
1: ए ल ल लिनुस् भाइ
0: अनि दाई कति भयो पैसा
1: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: बाबु आज कामबाट छिटे आएछस् त?
6: आमा आज काम अलिक चाँडो सिद्धियो।
5: ए बुहारी पनि त चाँडै आएछन् त?
7: आमा म पनि आए, के गर्नु भएछ त हजुरले?
5: अब खाना पकाउने बेला भयो, तरकारी केलाउँदैछु।
6: होइन आमा, हजुर केटाकेटी हेरेर बस्नुहोस्, सुनितालाई मैले खाना बनाउँछु।
5: आहा कस्तो राम्रो विचार मेरा छोरा बुहारीको।
4: तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
10: शान्तिको आवाज,

यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
2: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
3: सफलता अनि संघर्षका कथा,
4: म दृष्टिबीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिनोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
5: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
6: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
5: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
6: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
5: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
6: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
5: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
7: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: घनश्याम प्रसाद शाहजी सुन्नुहुन्छ, हरिओम गुरुदेव। सजगता ब्रह्माण्डमा नै छ कि ब्रह्माण्डमा सजगता नै छ? अति सुन्दर प्रश्न। सजगतामा ब्रह्माण्ड नै छ या ब्रह्माण्डमा चाहिँ सजगता नै छ? सजगता भनेको के हो अनि कहाँनिर छ हेरौँला। सजगता भनेको होसमा रहनु, सजग हुनु, थाहा पाउनु,

ये होसको यात्रालाई सजगताको यात्रा भनिन्छ। कुनै पनि विषयमा म सजग छु भने त्यो विषयको ज्ञान मलाई हुन्छ, सजग छैन भने हुँदैन। असजगता भनेको बेहोसी, सजगता भनेको होस। यही होसलाई चेतना भन्छ। चेतनाले थाहा पाउँछ, अचेतनाले थाहा पाउँदैन। अचेत भयो भने थाहा पाउँदैन। यतिसम्म त हामीले बुझ्यौं। अब यही चेतनाबाटै ब्रह्माण्ड यो निर्माण भएको हो कि, अथवा यो ब्रह्माण्डमा चेतना व्याप्त छ, निहित छ कि, चेतनाभित्र चाहिँ ब्रह्माण्ड छ कि, यहाँ सुन्नुहुन्छ। चेतनाभित्र सबै कुरा छ। चेतना भन्दा बाहिर त केही पनि छैन। चेतनालाई टुक्र्याउन मिलेन, छुट्याउन मिलेन, किनभने चेतना बिना कुनै पनि कुरा उत्पत्ति हुँदैन। यही चेतनाबाट शक्ति बन्यो, ऊर्जा बन्यो, त्यही ऊर्जाबाट पदार्थ बन्यो। अहिले संसारमा देखिने पदार्थहरू कण कण ऊर्जाले बनेको छ। एउटा कणलाई पनि टुक्रियाएर हेर्यो भने अन्तिममा ऊर्जै भेटिन्छ। ऊर्जाबाटै सृष्टि बनेको छ र त्यो ऊर्जा चेतनाबाट बनेको छ। चेतना बिना त केही पनि हुँदैन। ऊर्जाका धेरै क्षेत्रहरू हुन सक्छन्, तर कुनै पनि क्षेत्रको ऊर्जा क्रियाशील हुनको लागि चेतना चाहिन्छ। जस्तो हामी आफैलाई हेरौं, हाम्रो शरीर छ, देखिन्छ, अब नदेखिने मन पनि छ, हाम्रा विचार पनि छन्, हामीलाई थाहा छ, देखाउन नमिल्ला तर छ, मन छ, अहंकार छ, बुद्धि छ, विचार छ, भावना छ, सुख छ, दुःख छ, तर यो सबै कुरालाई चेतना नभइकन अनुभव गर्न सकिँदैन। मसँग चेतना छ भने बुद्धिले काम गर्छ, विचारले काम गर्छ, भावनाले काम गर्छ, मनले काम गर्छ, मस्तिष्कले काम गर्छ। अब मसँग चेतना छैन, अचेत भए भने सबै कुराले काम गर्न बन्द गर्छ एकैपटक। चेतनाकै शक्तिद्वारा सबै शक्ति परिचालित छ। अचेत भए भने केही पनि हुँदैन, न सुख हुन्छ न दुःख हुन्छ। सुखी हुनलाई पनि चेतना चाहिँदो रहेछ, दुखी हुनलाई पनि चेतनै चाहिँदो रहेछ। चेतना भएन भने त सुख दुःख दुइटै हुँदैन। अचेत मान्छेलाई के सुख के दुःख के थाहा र, चेत भए रहन्जेलसम्म मात्रै यो दुःख सुख हो, चेत भएन भने केही पनि हुँदैन। यसको अर्थ चेतना यस्तो शक्ति हो जसद्वारा सबै शक्तिहरूले काम गरेको हुन्छ र यो ब्रह्माण्डमा कुनै पनि विषय कुनै पनि वस्तु चेतना विहीन छैन। चेतना जीवमा मात्रै होइन, वनस्पतिमा पनि छ। अरू कुरा फरक छ, हामी सबैको अनुहार फरक छ, शरीरको बनावट फरक छ, रंग फरक छ, मन फरक छ, भाव फरक छ, कर्म फरक छ, आनी बानीहरू फरक छ, सबै कुरा फरक छ, तर चेतना फरक छैन, एउटै छ।
मलाई सिमोड्दा जसरी दुख्छ तपाईँलाई पनि उसै गरी दुख्छ. पीडा उही हो, थाहा पाउने क्षमता उही हो, थाहा सबैले पाउँछ. र मानिस मात्रै होइन, जनावरले पनि थाहा पाउँछ. जनावरमा पनि त्यही चेतना छ जुन चेतना हामीमा छ. हामी पनि थाहा पाउँछौँ सुख दुःख, राम्रो नराम्रो, पीडा थाहा पाउने हामीसँग क्षमता छ. त्यस्तै गरी जनावरमा पनि त्यस्तै छ, त्यो चाहिँ समान छ. शरीर मिल्दैन जनावरको र हाम्रो, बुद्धि मिल्दैन, विचार मिल्दैन, तर चेतना मिल्छ, एउटै हो. उनीहरूले पनि थाहा पाउँछ, हामी पनि थाहा पाउँछौँ. जनावर मात्रै हो र वनस्पति, वनस्पतिले पनि थाहा पाउँछ. तपाईँ एउटा लहरा भएको बिरुवालाई एक ठाउँमा थाँक्रो हालिदिनुहोस्, कतातिर थाँक्रो छ काँड रुख चढ्नुपर्छ उसलाई थाहा छ, ऊ त्यतै त्यतै जान्छ. उसमा पनि चेतना छ, चेतना विहीन यहाँ केही पनि छैन. र त्यो मात्रै होइन, जडमा पनि चेतना छ, जसलाई हामी जड भन्छौँ. जड पदार्थ जहाँ जीवन देखिँदैन, जीवन्तता छैन, जीवन चाहिँ चेतनालाई भनिन्छ, चेतनालाई नै जीवन भनिन्छ. जीवन भनेको चेतना हो. थाहा पायो भने चेतन, थाहा पाएन भने जड. थाहा पाउने क्षमता चाहिँ चेतन नभए जड. तर जान्ने व्यक्तिहरू के भन्छन् भने त्यो जडमा पनि चेतना छ, किनभने चेतना नभए त जड पनि भन्न सक्दैन. कण कणमा चेतना व्याप्त छ, कुनै पनि कण चेतना विहीन हुनै सक्दैन. हर एकमा चेतना छ, यही सिद्धान्त अन्तर्गत कण कणमा भगवान भनियो. कण कणमा भगवानको अर्थ कण कणमा चेतना छ, उही शक्ति छ, उही ऊर्जा छ. ऊर्जाको स्रोत नै चेतना हो. चेतना भएन भने कुनै ऊर्जा बन्नै सक्दैन. ऊर्जा त्यहीँबाट उत्पन्न भएको छ. त्यसकारणले चेतना कहाँ छ कहाँ छैन भन्न मिल्दैन. चेतनाको कारणले जगत बन्यो कि जगतको कारणले चेतना बन्यो, यो भन्न मिलेन. जता हेरे पनि उही उही छ, उभन्दा बाहेक केही पनि छैन. चेतना नै सर्वव्यापी हो, सर्वेश्वर हो. ऊ जहीँ तहीँ छ. चेतना आकाश जस्तो छ, जसरी आकाश नभएको ठाउँ कहीँ पनि हुँदैन. जहाँ पनि आकाश छ, आकाश सीमाहीन छ. कहाँसम्म आकाश छ भन्न सकिँदैन. आकाश कहिले जन्मियो कहिले मर्छ त्यो पनि भन्न सकिँदैन. चेतना त्यस्तै छ, चेतना सर्वव्यापी छ. चेतना अमृत छ जो मर्दैन. एउटै चेतनाले सारा सृष्टि बनेको छ, त्यसकारण कोही पनि फरक होइन. एउटा ध्यानको गहिराईमा यो चेतनाको बोध हुन्छ, त्यो बेलामा के लाग्छ भने सारा सृष्टि मभन्दा अलग होइन, म र तपाईँमा रत्ती पनि अलग छैन. यहाँ को ठूलो को सानो को राम्रो को नराम्रो त्यस्तो होइन, हामी सबै एउटै हौ, एउटै, फरक छैन. त्यो बोध भएपछि मानिसहरूले भने, ऋषिहरूले भने, अद्वैत, यहाँ दुई छैन, एक मात्रै छ. एक भने त्यो एक भनेको के हो, त्यही एक चेतना, सच्चित आनन्द, सच्चिदानन्द. त्यही सच्चिदानन्दले नै सारा सृष्टि बनेको छ. सबैमा त्यही सच्चित आनन्द, सच्चिदानन्द व्याप्त छ. त्यही सत्य हो, चेतना नै सत्य हो, चेतना नै आनन्द हो, चेतना नै सबै कुरा हो. बाहिर पनि उही, भित्र पनि उही,
तल पनि उही माथि पनि उही सबै उही नै उही छ त्यसकारण उसले बन्यो कि उसले उसलाई बनायो यो प्रश्न यसमा कठिन छ यो त समष्टि हो चेतना चेतना सर्वेश्वर हो

0: अब झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड तीर्थमोड फोन नम्बर 542205

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लो
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश

0: लाग्यो रे।
1: हो दिदी, त्यति कहाँ दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: भएका महिलाका अधिकारका कुरा,
6: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
7: सफलता अनि संघर्षका कथा,
8: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
5: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
9: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
10: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 0174-38346, 0174-38014, 0174-38016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
11: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
12: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
11: आकर्षक डिजाइनका, भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान, भीम आभूषण गहना गृह,
13: तिलोत्तमा 5, मडगिराम रूपन्देही।
12: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
14: सम्पर्क नम्बर 0175-60090, मोबाइल नम्बर 98472-82 र 98470-24870।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा चन्दा भुसालको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने कांग्रेसको नीति, रूख चिन्हमा मात्रै चुनाव लड्ने संकल्प, विनोद चौधरीले उपसभापतिमा जिम्मेवारी दिने, भोटेकसी बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.59 अर्ब बजेट स्वीकृतिका लागि सिफारिश, स्वास्थ्य बीमा सेवाका लागि पुस 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य, बीमितलाई ई पोर्टल मार्फत विवरण अनिवार्य, अध्यावधिक गर्न आग्रह, रकम फिर्ता दिने गरी बुटोलमा बैंकले लिलाम गरेको घरमा टोलवासीले भित्र्याए पूर्व घरधनीलाई, न्यून मूल्यमा घर लिलाम गरेर ऋणीलाई घरबार विहीन गराएको आरोप, माटोको ढिस्कोमा पुरिएर बागलुङको निसी खोलामा दुईजनाको निधन, एकजना घाइते, गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल, मनसून बाहिरिए पनि लुम्बिनीमा वर्षा, धान र तरकारी खेतीमा क्षति, 24 औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि मोस्टर गाइज सुनवललाई, र आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाली टोली ओमान प्रस्थान।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब समाचार विस्तारमा। काठमाडौँमा जारी नेपाली कांग्रेसको 15औं महाधिवेशनमा सभापति गगन थापाले राजनैतिक प्रतिवेदन पेश गर्नुभएको छ। सोमबार शुरू भएको बन्द सत्रमा सभापति थापाले आउँदो चार वर्षका लागि कांग्रेसको राजनैतिक वैचारिक संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदन पेश गर्नुभएको हो। प्रतिवेदनमा नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने प्रष्ट नीति अघि सारिएको छ। प्रतिवेदनमा आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, चुनाव अघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, युवा सहभागिता लगायत विषय समेटिएको छ। युवा पुस्तासँग पार्टीको दूरी बढ़ेको र नागरिकता बदलिँदा अपेक्षा बुझ्न नसकेको थापाको आत्मसमीक्षा रहेको छ। पेश गरेको राजनैतिक प्रस्तावमा आफ्नै चुनाव चिन्ह रूखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको हो। विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै भिड्ने नीति लिएको हो। दस्तावेजमा निर्वाचन पूर्व गठबन्धन गरी पूर्व रूख चिन्हमा आफ्नै उम्मेद्वार र कार्यक्रम सहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धतामा हामी दृढ छौं भनिएको छ। पार्टीले के गर्ने र के नगर्ने भनेर छुट्याइएको राजनैतिक मर्यादा खण्डमा पनि निर्वाचन पूर्व गठबन्धन र मतको अंक गणितमा आफ्नो पहिचान निर्भर नबनाउने स्पष्ट पारिएको छ। आफ्नै पार्टीको चिन्ह, कार्यक्रम र उम्मेद्वार सहित प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्ने पार्टीको घोषणा छ। कांग्रेसले अन्य राजनैतिक दलहरूसँग राष्ट्रिय मुद्दामा सहकार्य गरे पनि त्यसलाई सत्ताको लेनदेनमा नबदल्ने नीति लिएको छ। बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन प्रस्तुत भएको प्रवक्ता देवराज चालिसीले बताउनुभयो। निर्वाचन प्रणाली सुधारका लागि कांग्रेसले कुनै पनि